गत रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमण मध्ये एक मानिएको छ। रूसको ताम्बोभा क्षेत्रका गवर्नर येवगेनी पर्भिसोभका अनुसार शनिबार राति भएको आक्रमणमा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजको कोतोसभाग स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनाका बेला रात्रि शिफ्टमा कार्यरत 7 कर्मचारीको मृत्यु भएको तथा 25 घाइते भएको बताएका छन्। यसैबीच मस्को क्षेत्रको इलेक्ट्रोस्टाल शहरमा रहेको वाइल्ड बेरीजका अर्को गोदाममा पनि ड्रोन आक्रमण भएको छ। मस्को क्षेत्रका गवर्नर आन्द्रेई भोरोभियोभका अनुसार उक्त घटनामा एकजनाको मृत्यु भएको छ भने 37 घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ। यस्तै मस्को क्षेत्रकै नोगिन्साक स्थित एक तेल भण्डार केन्द्रमा पनि ड्रोन आक्रमण भएपछि आगलागी भएको छ। उक्त घटनामा 2 घाइते भएका छन्। उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत वाइल्ड बेरीजका ती गोदामहरू ड्रोन तथा नेभिगेशन उपकरण उत्पादनका लागि प्रतिबन्धित सामग्री आपूर्ति गर्ने महत्वपूर्ण रसद केन्द्र रहेको दावी गरेका छन्। युक्रेनले मध्यम दूरीका आक्रमण मार्फत आजोव सागर र कालो सागर क्षेत्रका केही रणनीतिक लक्ष्यमा पनि प्रहार गरेको बताएका छन्। सैन्य विश्लेषकहरूको अनुसार युक्रेनले रूसको युद्ध क्षमता कमजोर पार्ने उद्देश्यले ऊर्जा पूर्वाधार इन्धन भण्डारण केन्द्र तथा सैन्य रसद आपूर्ति प्रणालीलाई लक्षित गर्दै पछिल्ला महिनाहरूमा ड्रोन आक्रमण तीव्र बनाइरहेको छ। युक्रेनले रूसी तेल डिपो र ऊर्जा पूर्वाधारहरूमा लगातार आक्रमण गरिरहेका कारण रूसमा अहिले अभूतपूर्व इन्धन संकट चुलिएको छ। लगातारको युक्रेनी आक्रमणकै कारण रूसको 90% भन्दा बढ़ी क्षेत्रमा तेलको हाहाकार मचिएको छ। इन्धन अभावका कारण भोलोडगा का केही पेट्रोल पम्पहरू पूर्ण रूपमा बन्द भएका छन् भने अन्य पम्पहरूमा गाडीको लामो ताँती देखिएको छ। विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुकभित्रै तेलको हाहाकार मचिएपछि मस्कोले यसअघि नै निश्चित ग्रेडको पेट्रोल र उड्डयन हवाई इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो। संकट झन गहिरिँदै गएपछि गत हप्ता मात्र यो प्रतिबन्धलाई डिजेल निर्यातमा समेत विस्तार गरिएको छ। युक्रेनले रूसी अर्थतन्त्रलाई धराशयी बनाउने उद्देश्यका साथ ऊर्जा सञ्जालमा आक्रमण जारी राखेको छ। यता रूसले भने आफ्नो ऊर्जा सञ्जालको सुरक्षा प्रणाली अत्यन्त उच्च रहेकाले युक्रेनी रणनीति सफल नहुने दावी गर्दै आएको छ। तर युक्रेनको सिमानाबाट करिब 1000 किलोमिटर टाढा रहेका शहरहरूमा समेत पेट्रोल पम्पहरू बन्द हुनुले रूसी तेल क्षेत्रमा परेको धक्का र इन्धनको हाहाकारलाई लुकाउन सकेको छैन। फ्रान्सेली स्टार स्ट्राइकर केलियन एम्बाप्पे विश्वकप फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। आज बिहान मियामी स्टेडियममा इंग्ल्याण्ड विरूद्ध भएको विश्वकपको तेस्रो स्थानको खेलमा 2 गोल गर्दै 27 वर्षीय एम्बाप्पे फिफा विश्वकप इतिहासकै अल टाइम लिडिङ गोलकर्ता बनेका हुन्। एम्बाप्पेले अर्जेन्टिनी लेजेण्ड लियोनल मेसीको 21 गोलको कीर्तिमानलाई तोड्दै विश्वकपमा आफ्नो कुल गोल संख्या 22 पुर्याएका छन्। मेसीले यसअघि जुन 22 अस्ट्रिया विरूद्ध गोल गर्दा यो विश्व कीर्तिमान बनाएका थिए, जुन एम्बाप्पेले महिना दिन पनि टिक्न दिएनन्। इंग्ल्याण्ड विरूद्धको खेलको 48 मिनटमा गोल गर्दै एम्बाप्पेले मेसीको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि 66 मिनटमा पुनः गोल गर्दै एम्बाप्पेले मेसीलाई पछाडि पारेका हुन्। एम्बाप्पेले मात्र 22 गोल गरेका छन्, जबकि 39 वर्षीय मेसीले 21 गोल गर्न 31 खेल खेलेका थिए। यसका लागि एम्बाप्पेले जारी 2026 विश्वकपको गोल्डेन बुट दौड़मा पनि 10 गोल सहित स्पष्ट अग्रता लिएका छन्। एम्बाप्पेले लगातार 2 विश्वकपमा 8 वा सोभन्दा बढ़ी गोल गर्ने विश्वकै पहिलो खेलाड़ी समेत बनेका छन्। एम्बाप्पेले सन् 2022 विश्वकपमा पनि 8 गोल गरेका थिए। एम्बाप्पेको नाममा अब विश्वकपमा पेनाल्टी बिना सबैभन्दा बढ़ी 19 गोल गरेको कीर्तिमान पनि थपिएको छ। यद्यपि यो कीर्तिमानको पहाड अझै सकिएको छैन। आइतबार न्यूयोर्क सोमबार स्टेडियममा हुने स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलमा लियोनल मेसीसँग यो कीर्तिमान पुनः आफ्नो कब्जामा लिने अवसर बाँकी नै छ। आज बिहान अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सलाई 6-4 पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलमा तेस्रो भएको छ।
यसको अर्को एउटा खबर, एससीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपाली महिला टोली तेस्रो भएको छ। शनिबार भएको खेलमा इण्डोनेसियाले 9 विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो। इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेटको क्षतिमा पूरा गर्यो। सना प्रवीण 25 रनमा अभिजित रहिन्। सावित्री धामीले 24 रन बनाउँदा कप्तान विष्ट 16 रनमा अभिजित रहिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इण्डोनेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 68 रन बनाएको थियो। ढेरानी राम्बुले अभिजित 34 रन बनाइन्। नी पुतु एलिनले 21 रन बनाइन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि मनिषा उपाध्यायले 4 ओभरमा 7 रन दिएर 4 विकेट लिइन्। अनु कडायतले 2 विकेट लिँदा तिर्सना विका, सोनी पाखरिन र रचना चौधरीले 1-1 विकेट लिए। नेपाल यसअघि शुक्रबार सेमी फाइनलमा यूएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाल अण्डर 19 एसिया कपमा भने छनौट भइसकेको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। भारी पहिरोले छवटा राजमार्ग अवरूद्ध। आज देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। 23 जिल्लामा राति सवारी साधन सञ्चालनमा रोक। सरकारका निर्णयले हानि भएमा त्यस्ता निर्णय परिवर्तन हुने सभापति लामी थानेको भनाई। नेपाली कांग्रेस विभाजनको संघारमा देउवा समूहद्वारा राष्ट्रिय भेला बोलाउँदै। युक्रेनद्वारा रूसमा भिसान ड्रोन आक्रमण 8 जनाको मृत्यु। विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुक रूसमा तेलको हाहाकार। र मेसीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता। एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपाली महिला टोली तेस्रो। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: रामु अध्ययारो छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: अहिले बिहानको 6 बजेको छ, सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चौन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: देशका विभिन्न 10 वटा सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
0: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
1: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
0: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
1: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 वटा सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
0: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 वटा सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रे पलाञ्चोक, सिन्धुली, खुरकोट, नेपाल थोक, कटुन्जे, बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भनी पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर, कान्ति, लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुक खोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घाखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधान

0: र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ, हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
1: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर, एसिटियु सेतु भन्छ, नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि, जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि, त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
0: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्सो क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएनसँग भन्नुभयो,
2: यात्रा गर्दा समय तयारी गर्दा गर्दै पनि कहिले कहिले दुई तिन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना, औषधि, पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइपरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्साङ्कन छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउ पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
3: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
0: स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
3: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाई छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
4: चैते धान स्यारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि हुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छौँ।
0: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
10: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिडला अखन त यी हाम्रो खेती हो।
7: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनसँग भन्नुभयो,
12: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षकारहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 29 बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनैतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
13: इतर समूहहरूलाई पनि त्यसो गराउँदाखेरि कति लत्रेर जाने, कति भुटेर जाने, अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको के रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोको हेर्दा पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्छ त हामी महिनौ दिन भयो। त्यसपछि चाहिँ बिच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ, अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ, इगो पनि छ।
3: स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि एक वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष, 4 जना उपाध्यक्ष तथा उपप्रमुख, 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
0: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो, तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
3: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
14: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
3: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्।
1: संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघले शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंग्ल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंग्ल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बापेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार 2 टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 1:15 शुरू हुनेछ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइनुभएको छ।
4: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
5: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानीको यसको छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर:
6: चैती धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैती धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
7: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री:
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो, त्यति धान 1-2 घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदैछ, यहाँ चाहिँ खै किन कसरी सासु गर्नु छैन, तै पनि खाली हुँदैन जमिन, चैते धान लाग्छ, अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
4: बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली:
9: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
4: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैती धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैती धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैती धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्ये पश्चिम दाङ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने।
2: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
10: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी।
2: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
10: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गजब छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन। जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्रतत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
10: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: Time check. It's 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: तथा दिदीबहिनीहरूलाई आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा चाहिँ हामीले कठिन परिस्थितिमा पनि परमेश्वरले आफ्ना जनहरूको पुकार सुन्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले सिक्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी के विशेष कुरा चाहिँ सिक्नेछौ त दाई?
1: आजको अध्ययन अत्यन्तै सुन्दर र प्रेरणादायक छ। आज हामी दुईवटा महत्वपूर्ण विषयहरू देख्नेछौ। पहिलो, परमेश्वरको लागि नयाँ गीत गाउने जीवन र दोस्रो, हरेक परिस्थितिमा परमेश्वरको प्रशंसा गर्ने जीवनको बारेमा हामी यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
0: दाई, नयाँ गीत भन्नाले नयाँ शब्द भएको गीत हो?
1: होइन भाइ, बाइबलले भनेको नयाँ गीत केवल नयाँ धुन वा शब्द होइन। जब परमेश्वरले हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ, हाम्रो हृदयमा नयाँ धन्यवाद, नयाँ आनन्द र नयाँ आराधना जन्मिन्छ, त्यो नै नयाँ गीत हो। परिवर्तन भएको जीवन आफै परमेश्वरको निम्ति गाइने नयाँ गीत बन्छ।
0: त्यसो भए परिस्थिति राम्रो हुँदा मात्र होइन, कठिनाईमा पनि परमेश्वरको प्रशंसा गर्नुपर्छ भन्ने कुरा हो दाई?
1: एकदमै सत्य भाइ। दाऊदको जीवनलाई हेर्नुहोस्। उनले राजमहलमा मात्र होइन, गुफामा हुँदा पनि, शत्रुबाट भाग्दै गर्दा पनि, आँसुमा हुँदा पनि परमेश्वरको प्रशंसा गर्न भने छोडेनन्, किनकि उहाँको विश्वास परिस्थिति होइन परमेश्वरमा केन्द्रित थियो।
0: साँच्चै नै दाई, यो कुरा तपाईँले भन्दै गर्नुहुँदाखेरि मैले आफैले अनुभव गरेको कुरा चाहिँ यो कुरा चाहिँ हाम्रो जीवनमा पनि साँच्चै नै आवश्यक छ। कहिलेकाहीँ समस्या आउँदा हामी प्रार्थना नै गर्न छोडिदिन्छौँ।
1: हो त भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरलाई खोज्नेहरू अभावमा पर्दैनन्। उहाँले आवश्यक पर्ने सबै कुरा उचित समयमा प्रदान गर्नुहुन्छ। अझ अर्को सुन्दर सत्य के छ भने परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ। उहाँ टाढाको परमेश्वर होइन, हाम्रो पुकार सुनिदिने जीवित पिता हुनुहुन्छ। यी सबै कुराहरू मनमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु तपाईँ सबै वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्न गइरहनु भएको छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गर्नेछौ। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौ, स्तुति प्रशंसा गर्दछौ, किनकि प्रभु तपाई यी सारा स्तुति प्रशंसाको योग्य प्रभु हुनुहुन्छ। तपाई महान प्रभु हुनुहुन्छ। तपाई अति नै भला, करुणामय, दयालु, कृपालु प्रभु हुनुहुन्छ। हाम्रो दुःखमा, संकष्टमा सधैँ उपलब्ध हुने प्रभु हुनुहुन्छ। प्यार प्रभु, म विशेष गरेर ती श्रोताहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो दुःखमा छन्, आँसुमा छन्, निराशमा छन्, बिमारमा छन्। प्रभु आफ्नो अनुग्रह तिनीहरू हरेकमाथि फैलाउनुहोस्। तिनीहरूका तमाम दुःख, संकष्ट, बिमारबाट तिनीहरूलाई स्वतन्त्र दिनुहोस्। उनीहरूका परिवारमा, उनीहरूको पारिवारिक जीवनमा, पेसामा आशिष दिनुहोस्। प्रभु यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि हामी हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 33 र 34 अध्यायबाट आरम्भ गर्नेछौ। यसको मुख्य विषय हो उद्धार पाएको मानिसबाट स्तुति र प्रशंसाको गीत। यहाँ परमेश्वरलाई सृष्टिकर्ताको रूपमा र पालनकर्ताको रूपमा आराधना स्तुति गरिएको छ। उहाँको

0: म आशा गर्दछु कि प्रभुले मलाई स्वर्गमा गाउने योग्य बनाउनु हुनेछ। प्रकाश 5:9 भन्छ, अनि तिनीहरूले यसो भने एउटा नयाँ गीत गाए, तपाई त्यो पुस्तक लिने र त्यसमा छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाई मारिनु भएको थियो र तपाईले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो। भजनकाले हामीलाई परमेश्वरको निम्ति स्तुति प्रशंसाको गीत गाउन प्रोत्साहित गर्दछन्, किनभने उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। तर स्वर्गमा हामीले गाउने नयाँ गीत उहाँ हाम्रो उद्धारकर्ता हुनुभएकोले गर्दा गाउनेछौ। प्रकाश 14:3 हामी पढ्छौ, सिंहासनको अगाडि र ती चार जीवित जीवात र धर्मगुरूहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत जस्तै गाउँदा रहेछन्, औ पृथ्वीबाट किनिएका अर्थात 144,000 बाहेक कसैले त्यो गीत गाउन सक्दैनथ्यो। अमित्र नयाँ गीत भविष्यमा गाइनेछ। आगे 4 भन्दछन्, किनकि परमप्रभुको वचन पक्का छ र उहाँका सबै काम सत्यतामा हुन्छ। मित्र, परमेश्वरको वचनको र परमेश्वरको कामको यानी उहाँको रचनात्मक कामहरूको ध्यान दिनुहोस्। 6 भनिएको छ, परमप्रभुकै वचनले स्वर्गीय र उहाँकै मुखको सासले त्यहाँका तारागण भनिएका हुन्। मित्र, परमेश्वरको वचन शक्तिशाली छ। परमेश्वरले आफ्नो स्वरलाई सृष्टि गर्न प्रयोग गर्नुभयो, नष्ट गर्न होइन। उहाँले यो विश्वलाई उहाँको वचनद्वारा अस्तित्वमा ल्याउनुभयो। उहाँले भन्नुभयो उत्पत्ति 1:3, उज्यालो होस्, तब उज्यालो भइहाल्यो। ज्योतिमा शक्ति छ, विद्युत सम्बन्धी शक्ति र इलेक्ट्रोनिक शक्ति इत्यादि। के तपाईँ महसुस गर्नुहुन्छ कि ती सबै उहाँले बोल्नुहुँदा अस्तित्वमा आयो? परमेश्वर बोल्नुभयो र सबै सृष्टि गरिएका कुरा अस्तित्वमा आयो। वनस्पति, जीव जन्तु र मानिस उहाँको वचनद्वारा सृष्टि गरिएका हुन्। ओ, उहाँको वचनमा कस्तो शक्ति छ! मलाई थाहा छैन कि उहाँले यो कसरी गर्नुभयो, तर मलाई थाहा छ कि उहाँले यो गर्नुभयो, अनि त्यो नै महत्वपूर्ण कुरा हो। आगे 10 भनिएको छ, परमप्रभुले अन्य जातिहरूका सल्लाह रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसहरूका विचारलाई निष्फल तुल्याउनुहुन्छ। मित्र, संयुक्त राष्ट्र संघले यसैया 2:4 कुरालाई आफ्नो मोटोको रूपमा चुने, जुनले भन्छ, तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर फाली र भाला चाहिँ हास्य बनाउनेछन्, एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउने छैनन्, तिनीहरूले अब उपरान्त युद्ध गर्ने छैनन्। अमित्र, तिनीहरूले आफ्नो मोटोको लागि गलत पदको प्रयोग गरे, किनभने मलाई यस्तो देखाइ परिरहेको छैन कि राष्ट्रले आफ्नो हतियारलाई त्यति धेरै पिटिरहेको छन्, तर आपसमा पिटापिट चाहिँ गरिरहेका छन्, तर तरवारहरूलाई पिटेर फाली बनाइरहेका छैनन्। त्यसको सट्टामा भजन 33:10 संयुक्त राष्ट्र संघको निम्ति लेखिएको छ। यहाँ भनिएको छ, परमप्रभुले अन्य जातिहरूको सल्लाह रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसहरूका विचारलाई निष्फल तुल्याउनुहुन्छ। यो चाहिँ उचित यथोचित पद हो। भूतकालको इतिहासलाई हेर्नुहोस्। संयुक्त राष्ट्र संघ आउन भन्दा पहिले, लीग अफ नेशन्स त्यो भन्दा पहिले, हाग कन्फरेन्स अन पीस सबै व्यर्थमा आयो। के तपाईँ अर्कोको बारेमा जान्नुहुन्छ? म जान्दछु कि यो कुरा भन्ने काममा मलाई आलोचना गरिन सक्छ, तर संयुक्त राष्ट्र संघ पनि व्यर्थमा हुन गइरहेको छ, निष्फल हुनेछ, किनभने तिनीहरूले परमेश्वरलाई छोडे। 12 भनिएको छ, त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो निज अधिकारको निम्ति उहाँले चुन्नु भएको छ। यो हरेक राष्ट्रको निम्ति बुझ्न आवश्यक छ। पद 13 भनिएको छ, परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ, उहाँले सबै मानिसका सन्तानलाई देख्नुहुन्छ। उहाँले संयुक्त राष्ट्र संघको देख्नुहुन्छ। उहाँले हरेक राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री वा उच्च अधिकारमा बस्ने अधिकारीहरूलाई देख्नुहुन्छ। उहाँले हरेक राजनीतिक पार्टीलाई देख्नुहुन्छ। उहाँले तपाई र मलाई देख्नुहुन्छ। कोही पनि उहाँको आँखाबाट उम्कन सक्दैनन्। 16 पदमा भनिएको छ, सेनाहरूका फौजबाट कोही राजा बस्न सक्दैन। शक्तिशाली पुरूषले आफ्नो ठूलो बलद्वारा छुटकारा पाउन सक्दैन। नेपोलियनले भने, परमेश्वर सबभन्दा महान शक्तिशाली बटालियनको सेना वाहिनीको पक्षमा हुनुहुन्छ, तर उसले आफू गलत हुने कुराको देखाएका थिए, किनभने वाटरलूको युद्धमा नेपोलियनसँग सबभन्दा विशाल शक्तिशाली सेना वाहिनी थियो, तर युद्ध हारे। मित्र, परमेश्वर त्यस पक्षमा हुनुहुन्न जससँग सबभन्दा ठूलो शक्तिशाली बल छ। आगे 18 पदमा भनिएको छ, हेर, परमप्रभुको दृष्टि उहाँसित डराउनेहरूमाथि र उहाँको करुणाको आशा गर्नेमाथि रहन्छ। ओ, यो कस्तो सुन्दर कुरा छ। अनि 21 पदमा भनिएको छ, किनकि उहाँमै हाम्रो हृदय रमाउनेछ, किनभने उहाँको पवित्र नाउँमा हामीले भरोसा राखेका छौं। जब हामी परमेश्वरको नाउँमा विश्वास र भरोसा गर्छौं, हाम्रा हृदयहरू रमाउनेछन्, किनकि हामी जान्दछौं कि उहाँ हामीसँग हरेक क्षेत्रमा हुनुहुन्छ। त्यसपछि 34 अध्यायतिर पनि लागौं। यो 34 अध्यायको मुख्य विषय हो छुटकाराको लागि स्तुति प्रशंसाको गीत। यो भजनसँग स्पष्टीकरण छ। तपाईलाई यादै होला कि राजा साउल दाउदको पीछा गरिरहेका थिए। यो जवान मानिस आफ्नो जीवन बचाउन भागिरहेका थिए र ओराड र गुफाहरू हुँदो छिपिरहेका थिए। उनी मृत सागरतिरको उजाड स्थानको क्षेत्रमा थिए र त्यस क्षेत्रमा अति नै कम मानिस बाँच्न जीवित रहन सक्छन्। दाउद त्यस उजाड स्थानमा बाँच्न र जीवित रहन त सके, तर उनी अति नै थकित भए र उसको विश्वास कमजोर भयो। उसले सोच्यो कि अब उसलाई मारिनेछ। त्यसकारण दाउद पश्चिमतिर फिलिस्तीहरूको मुलुकमा गए, जुन गात थियो। अनि फिलिस्तीका राजाले त्यस समयमा उसलाई ग्रहण गरे, तर उसका मानिसहरूले उसलाई विश्वास गरेनन्। 1 Samuel 21:11-12 पदमा भनिएको छ, आकिसका सेवकहरूले तिनलाई भने, निश्चय तिनको देशका राजा दाउद यिनी नै हुन् जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका थिए, साउलले हजारौंलाई ध्वंस गरे, दाउदले त लाखौं लाखलाई ध्वंस गरे। यी कुरा दाउदले मनमा राखी छोडेका थिए औ तिनी गातका राजा आशिषसित साह्रै डराए। दाउदले महसुस गरे कि ऊ त्यस शत्रुहरूको क्षेत्रमा खास खतरामा थिए, त्यसकारण उसले बौला जस्तै अभिनय गरे। राजालाई आफ्नो उपस्थितिमा पागल मानिसलाई देखेर घृणा उत्पन्न भयो र उसले तिनलाई पठाए, छोडिदिए। यसरी दाउदको जीवन त्यस समयमा खतराबाट बच्यो। जब दाउद त्यहाँबाट उम्किन त्यहाँबाट भागेर अर्को ठाउँ गए र उजाड स्थानमा पुनः छिपिन फर्किआए, म सोच्दछु कि ऊ ओराडको सुरक्षामा त्यहाँ ढल्किएर यो सोचिरहेका थिए, मैले परमेश्वरलाई विश्वास र भरोसा गर्नुपर्ने थियो। अहिले तपाई 1 Samuel 21 फर्किनुहुन्छ र रेकर्डको पढ्नुहुन्छ भने तपाईले थाहा पाउनुहुनेछ कि गादको राजाको नाउ आकिश थियो र कुनै बाइबलमा भजन 34 शीर्षकमा उसलाई अभिमेलेक भनिएको छ। अभिमेलेक राजघरानाको सामान्य उपाधि हो, जस्तो कि मिश्रमा फिरउन सामान्य राजघरानाको उपाधि थियो। जब हामी यो भजनको विचार गर्छौ, यसलाई दाउदको अनुभवको प्रकाशमा सोचौं। 34:1 भनिएको छ, हर बखत म परम प्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। जब तपाईँ कष्टमा, समस्यामा, रोगमा, बिमारमा हुनुहुन्छ, के तपाईँ निरुत्साह र पराजितको महसुस गर्नुहुन्छ? दाउदले यस्तो महसुस गरे। दाउद निरन्तर भागिरहे एक ठाउँबाट अर्को ठाउँ, र यस्तो देखिन्थ्यो कि यसको कहिले पनि अब अन्त आउने छैन। उसले आफ्नो हिम्मत हारे र निरुत्साहित भए। उसले सोचे, कुनै दिन म मारिनेछु, तैपनि उनी भन्छन् म सम्पूर्ण समय हर बखत परमेश्वरलाई प्रशंसा गर्नेछु। मित्र, जब जीवनहरू हरेक क्षेत्रमा कुशल हुन्छ, हरेक कुरा ठिकठाक हुन्छ, त्यस बेला परमप्रभुलाई स्तुति प्रशंसा अति नै राम्ररी गर्दछु। तर जब जीवनमा समस्याहरू र कष्टहरू आउँछ, यो गर्न त्यति सजिलो हुँदैन। तैपनि दाउदले भन्न सके, उहाँको प्रशंसा निरन्तर तिनको मुखमा हुनेछ। भन्छन्, हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। चाहे दुःखमा होस्, चाहे आँसुमा होस्, चाहे कष्टमा होस्, चाहे बिमारमा होस्, कुनै पनि अवस्थामा उहाँको स्तुति प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ भन्छन्। अनि 2 हामी देख्छौ, परम प्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ, नम्रहरू यो सुनेर खुशी हुनेछन्। ओ, यो कति सुन्दर पद छ। भजनकार भन्छन्, परम प्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ। अरू कुनै कुरामा होइन, मेरो ओहदामा, मेरो शिक्षामा, मेरो रूपमा, मेरो सुन्दरतामा, मेरो योग्यतामा होइन, तर परम प्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ। अनि 3 भनिएको छ, म सँगै परम प्रभुको बढाई गर र हामी मिलेर उहाँको नाउँ उच्च पारौं। अमित्र, पहिलाका 3 परमेश्वरलाई स्तुति प्रशंसाको भजन हो, तिनीहरू हालेलुया कोरसहरू हुन्। अहिले दाउद आफ्नो स्तुतिको लागि कारण दिन्छन्। 4 भन्छन्, मैले परमप्रभुको खोजी गरे र उहाँले मलाई जवाब दिनुभयो र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो। ओ, कस्तो अद्भुत कुरा छ यहाँ। अनि 5-6 भनिएको छ, तिनीहरूले उहाँलाई हेरे र उज्जवल भए, औ तिनीहरूको अनुहार कहिले अध्यारो हुने छैन। यस दुखी मानिसले पुकार गर्यो र परमप्रभुले सुन्नुभयो र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो। परमेश्वरको छुटकाराको निम्ति दाउद कति धेरै धन्यवादी भइरहेका छन्। अनि मित्र, म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले उसलाई अगुवाई गर्नुभएको तरिकाको लागि। मलाई निश्चय छ कि तपाईँ पनि उहाँलाई धन्यवाद दिनुहुन्छ कि कसरी उहाँले दाउदलाई अगुवाई गर्नुभयो र छुटकारा दिनुभयो। अनि सायद यो अनुभव तपाईँको जीवनको निम्ति पनि सत्य होला। त्यसकारण हामी सधैँ नै परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। अनि 7 भन्छन्, उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन् र तिनीहरूलाई छुटकारा दिन्छन्। भजनहरूमा खालि 3 मात्र परमप्रभुको दूत शब्दको उल्लेख भएको छ। उहाँको भजन 34:7 र भजन 35:5-6 मात्र उल्लेख भएको छ। बस म यो विषयको बारेमा कुनै विवरण दिन छुइन, तर म विश्वास गर्छु कि परम प्रभुको दूत चाहिँ पुरानो नियममा प्रभु येशूको पूर्ण पूर्व प्रकटता हो। तपाईँ नयाँ नियममा परम प्रभुको दूतको देख्नुहुने छैन, किनभने प्रभु कति पनि दूत हुनुहुन्न, तर एक मानिस हुनुहुन्छ। जब उहाँ पुरानो नियममा दूतको रूपमा प्रकट हुनुहुन्थ्यो, उहाँ प्रभु येशू ख्रीष्ट भन्दा अरू कोही हुनुहुन्नथ्यो। यस पदमा भजनकार हामीलाई भन्दछन्, सात पदमा, उहाँसित डराउनेको चारैतिर परम प्रभुका दूतले छाउनी बनाउनेछ र तिनीहरूलाई छुटकारा दिन्छन्। हेब्रू 13:5 पदमा प्रभु येशू भन्नुहुन्छ, म तिमीहरूलाई कहिले छोड्ने छैन न त्याग्न नै छु। अनि मती 28:20 पदमा प्रभु भन्नुहुन्छ, म सधैँ तिमीहरूसँग छु संसारको अन्तसम्म। अहिले दाउद निमन्त्रणको दिन्छन्, 8 पदमा, पारख गरेर हेर कि परम प्रभु कस्तो भला हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो। दाउद भन्छन्, यदि मैले भनेको सत्य कुरा विश्वास गर्दैनौ भने तिमीहरू आफैले चाख र हेर कि परम प्रभु कति भला हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्य वा खुशी हुन्। यस्तो अरू कुनै चिज छैन। दाउलाई धेरै समयदेखि साउलद्वारा खेदो पिछा गरिएका थिए। उनी ओडारहरूमा गुफाहरूमा छिपिन्थे र बाहिर बाहिर पाखा पाखा हिँड्ने कडा मानिस बने थिए। उसले निम्न पदहरूमा उल्लेखित दृश्यको देखेका थिए। 10 पदमा भनिएको छ, जवान सिंहहरूलाई त हर्जा पर्दछ र भोकाउँछ, तर जसले परमप्रभुको खोजी गर्दछन् तिनीहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। दाउदले भोकाएका जवान सिंहहरूलाई, मतलब सिंहको सानो सानो बच्चाहरूलाई, केही कुरा खानुलाई यताउता भोजनको खोजीमा हिँडेको र आमाले सिकार दिएको देखे। अनि उसले यो पनि देखे कि परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। यदि सिंहनीले आफ्ना जवान बच्चा सिंहहरूलाई वास्ता र ख्याल गर्न सक्छन् भने परमेश्वरले तपाईँ र मलाई पनि वास्ता र ख्याल गर्न सक्नुहुनेछ। दाउले त्यो आफ्नो अनुभवद्वारा सिके। आफ्नो व्यक्तिगत जीवनमा परमेश्वरको ख्यालको वास्ताको अनुभव गरेथे। उसले जान्दथे कि यो वास्तविक थियो। अनि 13 पदमा भन्दछन्, तेरो जिब्रोलाई खराबीबाट र तेरो ओठलाई छलछामको बोलीबाट जोगा। अनि यो नै एक कुरा हो आज धेरै विश्वासीहरूले सिक्न आवश्यक छ र गम्भीर पूर्वक सोच्न आवश्यक छ। 15 पदमा भनिएको छ, परम प्रभुका नजर धर्मात्मातर्फ हुन्छन् र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्। परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। यो तपाईँ र मैले आशा गरिरहेको उत्तर नहोला, किनभने कहिलेकाहीँ उहाँ हुँदैन भनेर प्रार्थनामा उत्तर दिनुहुन्छ, तर याद राख्नुहोस्, परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि 16 पदमा भन्छन्, परमप्रभुको मुख खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेट्न तिनीहरूका विरूद्धमा हुन्छ। मैले एउटा अंग्रेजी ड्रामामा भावनात्मक अभिनयको देखेको छु। एकजना निज पापी जसले जीवनमा कहिले पनि प्रभुलाई चिनेको छैन, आफ्नो प्रिय पत्नीलाई र सानो बच्चालाई छोड्न चाहन्छ ताकि ऊ आफ्नो पापको जीवनमा जिउन सकुन्, मोज मजा गर्न सकुन्। यसरी ऊ टाढा अर्को ठाउँमा जान्छ, आफ्नो पत्नी र आफ्नो सानो बच्चालाई छोडेर। अनि एक दिन आफ्नो घरमा वापस फर्किआउँदा आफ्नो सानो छोरी सिकिस्त बिमारी पर्दछ र त्यस बेला तत्कालै आफ्नो घुँडा टेकेर परमेश्वरतिर प्रार्थना गर्छ। यस किसिमको कहानीले दर्शकहरूको मनलाई खुशी पार्दछ र तिनीहरूले प्रशंसा गर्दछन्। तर मित्र, यस्तो किसिमको कहानीले मलाई कति पनि फरक पार्दैन, कति पनि असर गर्दैन। तपाईलाई थाहा छ किन? परमेश्वर भन्नुहुन्छ त्यस्ताको प्रार्थनाको म सुन्ने छैन। त्यस्ता व्यक्तिसँग परमेश्वर कहाँ जाने र उद्धार बाहेक कुनै कुरा माग्ने विन्ती गर्ने अधिकार छैन। अरू त के तपाईले क्षमाको लागि पनि विन्ती गर्न सक्नुहुन्न? उहाँले तपाईँको निम्ति क्षमा पनि छ। तपाईँले गर्नुपर्ने काम नै आफैलाई पापीको रूपमा पश्चाताप गर्नु हो र ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नु हो, अनि उहाँले आफसी आफ तपाईँलाई क्षमा दिनुहुनेछ। प्रेरित 16:31 भनिएको छ, प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। अनि 18 भनिएको छ, टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। यदि कुनै व्यक्तिले दीनताको स्थान लिन इच्छुक छ भने र प्रभु कहाँ पापीको रूपमा आएर उहाँलाई विश्वास गरे र परमप्रभु उसको नजिकमा हुनुहुनेछ। अहिले यो आफ्ना छोरी बिरामी हुँदा प्रार्थना गर्ने पाखण्डी त्यस मानिसले आफ्नो पापको मान लिएर येशु ख्रीष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गरे तब परमेश्वरले उसको बच्चाको निम्ति उसको प्रार्थनाको सुन्नुहुनेछ। परमप्रभु ती व्यक्तिहरूको नजिक हुनुहुन्छ जसका टुटेका हृदयहरू छन्। हा मित्र, 19 भनिएको छ, धर्मात्मालाई धेरै दुःख त हुन्छ तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ। कोही पनि कष्ट समस्याबाट वञ्चित छैन, चाहे तपाईँ जोसुकै हुनुहोस्। तर जब हामी परमेश्वरको सन्तान हौ, हामी परमेश्वरबाट उहाँको छुटकाराको आशा गर्न सक्छौ, उहाँको त्यो कृपाको आशा गर्न सक्छौ। ओ, उहाँ कति भला हुनुहुन्छ! उहाँलाई दाऊदले जस्तै हर वखत स्तुति प्रशंसा गरौं र धन्यको भनौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको अध्ययनले म आशा गर्दछु र यो कुरा विश्वास गर्दछु कि हामी सबैजनाको हृदयलाई चाहिँ छोएको छ। हामीले आज बुझ्न पाएका छौं कि आराधना परिस्थिति हेरेर गरिने कुरा होइन, तर परमेश्वरको स्वभावलाई चिनेर गरिने कुरा चाहिँ रहेछ।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। आज हामीले सिक्यौं कि परमेश्वर नयाँ गीतका योग्य हुनुहुन्छ। उहाँले हाम्रो जीवनमा अनगिन्ती आशिषहरू दिनुहुन्छ, त्यसैले हाम्रो मुखमा सधैँ उहाँको प्रशंसा हुनुपर्छ।
1: र अर्को कुरा चाहिँ, परमेश्वरलाई खोज्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन। यसको अर्थ सबै इच्छा पूरा हुन्छ भन्ने होइन, तर उहाँले आवश्यक सबै कुराहरू चाहिँ दिनुहुन्छ।
2: आज हामीले यो पनि देख्यौं कि परमेश्वरले आफ्ना जनहरूको प्रार्थना सुन्नुहुन्छ। कहिलेकाहीँ उत्तर तुरन्त नआए पनि उहाँ मौन हुनुहुन्छ भन्ने होइन, उहाँले आफ्नो उत्तम समयमा आफ्नो उत्तम तरिकाले काम गर्नुहुन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797

0: இளம்பு பிரேக் டைம்.
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: बड़ा सुबह जी विजिटर, एन्जॉय विद अस।

0: म बन्न सक्छु।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: just a minute. We will return back.
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
1: ए,
2: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए,
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या हो
5: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Elambo FM 89.6 MHz.

Ponce. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ी पहिरोबाट 6 वटा राजमार्ग अवरूद्ध। आज देशका धेरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। 23 जिल्लामा राति सवारी साधन सञ्चालनमा रोक। सरकारका निर्णयले हानि भएमा त्यस्ता निर्णय परिवर्तन हुने सभापति लामिछानेको भनाई। नेपाली कांग्रेस विभाजनको संघारमा देउबा समूहद्वारा राष्ट्रिय भेला बोलाउँदै। युक्रेनद्वारा रूसमा भीषण ड्रोन आक्रमण, 8 जनाको मृत्यु। र फ्रान्सलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकप

तान्ने क्रममा मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोक सूचना अधिकारी रबिन विष्टको अनुसार पाँचखल नगरपालिका 12 सेरामा आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युत तारबाट करेन्ट लागेर 61 वर्षीय कान्छा दनवारको मृत्यु भएको हो। प्रहरीको अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको हो। उक्त घटनामा सोही स्थानको वर्ष 26 कि अनुदनवार पनि करेन्ट लागेर घाइते भएका छन्। उनको धुलीखेल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको बन्देउ क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा यात्रुको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यका साथ सवारी साधनहरूको कड़ा ट्राफिक जाँच अभियान सञ्चालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 16 हेड क्वार्टर बन्देउ प्रहरी चौकी बन्देउ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सञ्चालन गरिएको अभियान अन्तर्गत चालक अनुमति पत्र लाइसेन्स र बिलबुक साथमा नराखी सवारी सञ्चालन गर्ने क्षमताभन्दा बढ़ी यात्रु तथा सामान ओभरलोड बोक्ने तोकिएको गतिभन्दा बढ़ी ओभर स्पीडमा सवारी चलाउने मापदण्ड विपरीत कालो सिसा प्रयोग गर्ने हेलमेट नलगाई मोटरसाइकल चलाउने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कड़ाईका साथ निरीक्षण गरी आवश्यक कानूनी कार्यवाही गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 16 हेड क्वार्टर बन्देउका प्रहरी नायब उपरीक्षक नवराज नेपालको अनुसार पछिल्लो समय बढ़दै गएको सड़क दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक अनुशासन कायम गराउन सम्बन्धित निकायले समन्वय संयुक्त अभियान सञ्चालन समेत गरिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्दै सबै चालक र सबै सवारी साधनलाई चालक अनुमति पत्र बिलबुक लगायतका आवश्यक कागजात साथमा राख्न निर्धारित गति कायम गर्न हेलमेटको अनिवार्य रूपमा प्रयोग गर्न र ट्राफिक नियमको पालन गर्न पनि आग्रह गरिएको छ। प्रहरीको अनुसार यस्ता अनुगमन तथा ट्राफिक जाँच अभियान आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने बताएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरोले 6 राजमार्ग अवरूद्ध गरिएको छ। नेपाल प्रहरीको अनुसार खुरकोट नेपालथोक कटुन्जी बीसी कान्ति लोकपथ मेची राजमार्ग सालझण्डी ढोरपाटन अरणीको राजमार्ग हुँदै भोटेको उसी गाउँपालिका 4 जिरुकिलोमा समेत पहिरो खस्दा उक्त सड़क खण्ड अवरूद्ध भएको छ। यसैगरी बागलुङको जैमेनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ भने देशका धेरै ठाउँमा आज पनि मुसुलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित मौसमी प्रणाली उत्तर पश्चिम सर्दै गएकाले यसले आज धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। विभागको अनुसार देशका हिमाली पहाड़ी भाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँहरूमा मधेस बागमती र गण्डकी प्रदेशको तराईका 1-2 स्थानमा मुसुलधारीदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायले आग्रह समेत गरिएको छ। आरी घोप्टे पानी पर्न सकिने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बढ़ने रहेको छ र यसैगरी देशका 23 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक समेत लगाएको छ। आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी साधन सञ्चालनमा रोक लगाएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आज 5 इलाम झापा सङ्खुवा सभा 13 भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले सरकारले लिने निर्णयलाई जनताले लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामी छानेले बताउनु भएको छ। रौतहट जिल्लाको विभिन्न पार्टीका नेताहरूलाई रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालयमा सिंहदरबारमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुहुँदै
काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने समेत बताएको छ र सरकारको नियतमा कुनै पनि शंका छैन।

0: निर्णयहरूमा कहिलेकै समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिने समेत बताएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समाहाले सभापति गगन कुमार थापासँगको पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। उहाँले यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अगाडि बढ़ाएको छ। चुनावदेखि चुनदेवी स्थित सम्पर्क कार्यालय इतर पक्षका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा शनिबार हिजो बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको बीपी स्मृति दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकपछि नेता मीन बहादुर विश्वकर्माले संस्थापन पक्षसँग सहमतिको सम्भावना अत्यन्त न्यून रहेको बताउँदै साउन 24 गतेदेखि 29 गते भित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको पनि बताएको छ। नेता विश्वकर्माले पार्टीको नाम, चुनाव चिन्ह, संगठनात्मक संरचना र कानूनी व्यवस्था समेत आगामी छलफलबाट तय गरिने बताएको छ। देउवा समूहको यो निष्कर्षले नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद अब नयाँ राजनीतिक मोडतर्फ उन्मुख भएको संकेत दिएको छ। काठमाडौँ नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको छ। नेपालकै पहिलो सुरुङ मार्ग हिजो दौड़ तथा पदयात्रा कार्यक्रम भएको छ। आगामी साउन 11 गते सुरुङ मार्गको परीक्षण सञ्चालनको तयारी भइरहेको बेला सुरुङभित्र दौड़ तथा यात्रा पदयात्रा कार्यक्रम गरिएको हो। सड़क विभाग अनुसार सुरुङ मार्गको औपचारिक उद्घाटन साउन 11 गते हुने भने यसलाई परीक्षणको रूपमा पनि सञ्चालन गरिनेछ। व्यावसायिक रूपमा सञ्चालनमा आउन भने अझै केही 2-3 महिना लाग्ने जनाएको छ। परीक्षण अवधिमा सवारी साधनबाट कुनै पनि शुल्क नलिने भए पनि नियमित सञ्चालनपछि सरकारले तोकिएको दस्तुर लागू गरिनेछ। सुरुङभित्र आवश्यक सुरक्षा संचार विद्युत भेन्टिलेसन र टोल व्यवस्थापन प्रणालीको परीक्षण सम्पन्न भइसकेको सड़क विभागले जनाएको छ। लम्बो खबरमा अब विदेशको खबर। युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। रूस युक्रेन बीच लगातार आक्रमण प्रतिआक्रमण भइरहेको बेला यो घटना पछिल्ला 3 वर्ष यताकै रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमण मध्ये एक मानिएको छ। रूसको ताम्बुप क्षेत्रका गवर्नर येवगेनी पेरभिसोभका अनुसार शनिबार राति आक्रमणका क्रममा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजको कोतोभास्क स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनाको बेला राति शिफ्ट कार्यरत 7 कर्मचारीको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। यसैबीच मस्को क्षेत्रको इलेक्ट्रोस स्टोरमा रहेको वाइल्ड बेजरीकै अर्को गोदाममा पनि ड्रोन आक्रमण भएको छ र मस्को क्षेत्रका गवर्नर आन्द्रे भोरोबियोका अनुसार उक्त घटनामा 1 जनाको मृत्यु भएको छ भने 37 जना घाइते भएका छन्। केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ। यसैगरी मस्को क्षेत्रकै नोगिन स्थित एक तेल भण्डारणमा केन्द्रमा पनि ड्रोन आक्रमण गरिएको छ र उक्त दुर्घटनामा 2 घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत वाइल्ड बेजरीका ती गोदामहरू ड्रोन तथा नेभिगेशन उपकरण उत्पादनका लागि प्रतिबन्धित सामग्री आपूर्ति गर्ने महत्वपूर्ण रसद केन्द्र रहेको पनि दावी गरेका छन्। हेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा फ्रान्सले हराउँदै इंग्ल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ। मियामी स्टुडियोमा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी स्टुडियोमा भएको खेलमा इंग्ल्याण्डले 6 र फ्रान्सले 4 गोल गरेका छन्। पहिलो हाफमा 4-0 पछि पारेको फ्रान्सले दोस्रो हाफमा 4 गोल गर्यो। उता इंग्ल्याण्डले दोस्रो हाफमा 2 गोल थपेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ। इंग्ल्याण्डको जितमा बुकायो साकले ह्याट्रिक पूरा गरेको छ। खेलको पहिलो हाफमा 2 गोल गरेका साकाले खेलको 87 मिनटमा पेनाल्टी मार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्यो। जारी विश्वकपको आफ्नो अन्तिम खेलमा 2 गोल गरेर फ्रान्सले कप्तान एम्बाप्पे गोल्डेन बुटको दौड़मा मेस्सी भन्दा अगाडि आएको छ। उनले 10 गोल गर्दा अर्जेन्टिनी कप्तान मेस्सीको अहिलेसम्म 8 गोल मात्रै छ। मेस्सीले अब स्पेन विरूद्ध फाइनल खेल खेल्न बाँकी छ। सन् 1966 विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसपछिको उत्कृष्ट स्थान हासिल गरेको छ र सन् 2018 पनि इंग्ल्याण्ड चौथो भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। बाढ़ी पहिरोबाट 6 राजमार्ग अवरूद्ध, आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना, 23 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोग। सरकारको निर्णयले हानि भएमा त्यस्तो निर्णय परिवर्तन हुने सभापति लामिछानेको भनाई। नेपाली कांग्रेस विभाजनको संघारमा, देउबा समूहद्वारा राष्ट्रिय भेला बोलाउँदै। युक्रेनद्वारा रूसमा भीषण ड्रोन आक्रमण, 8 मृत्यु। र फ्रान्सले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको तेस्रो स्थान हासिल गर्न सफल। बिहान 9 समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 उपस्थित हुने नै छौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5784, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: बिहाको तयारी गर्न पर्दैन र बुढी माउ, त्यही माथि कलाकार पनि आउनु आज
2: राति चाँडै गएर आउनु नि, दायाँ बायाँ होइन है,
1: दायाँ बायाँ हुन्न त्यस्तो त।
2: मेरो छोरालाई कसैको नजर नलागोस्,
1: त्यति नभनु न, लागोस् भनौँ न,
2: लागोस् लागोस् लागोस्।

Time check. It's 10 AM. अहिले बिहानको 10 बजेको छ।

0: मा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97-49-83-39-94, 98-40-29-96-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Shanga Chubari Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagarpalika 5, Sindhupalcho.
8: Yo ho, Helambu FM 89.6 MHz.

0: Wait, just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: एलम्बु FM 89.6 MHz

0: राम राम राम राम राम शिव शिव शिव शहरबाट गाउँ झरेको रमाइलो गरौं भनेर मास्लो गाउँको तामाङहरू बोलाको यतिखेरसम्म आउँदैन कहाँ गयो गयो राम राम राम ए आएछ छोरी ए छोरी
1: हजुर
0: लु बाहिर आऊ उहाँहरू आउनु भएछ मजाले रमाइलो गर्नुपर्छ
2: ल हजुर हामी त आइपुग्यो हजुरको छोरीको सफलता नै हामी सिङ्गो गाउँलेको सफलता है हजुर
0: मेरो दुइटै छोरीले स्टाफ नर्समा नाम निकालिसकेपछि यो खुसीमा रमाइलो गरौं भनेर तपाईँहरूलाई निमन्त्रणा गरेको आउनुभयो खुसी लाग्यो

0: गीत त खान्दके भाकामै गाउनु पर्छ।
1: हामी पनि तामाङ गाउँमा हुर्केको मान्छे, मेरो छोरीहरू पनि कम छैन। खेलाउला खान्दके जुहारी, केही छैन, होइन त छोरी?
2: हो नि।

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पारो ओइ मित्र, यो दुम्सोले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लाग्ने है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913027।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagarpalika 5, Sindhupalso.
11: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
12: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Wait just a minute. We will return back. Return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: sound check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुष सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बरसातका कारण बाढ़ी तथा पहिरोले अवरूद्ध बीपी राजमार्ग खुल्यो। बाढ़ीले क्षति पुर्याएको स्याप्रुप बेसी रसुवागढ़ी सड़क खण्ड चीनद्वारा स्तरोन्नति। नेकपा एमाले नेकपा र कांग्रेस मिलेर प्रदेशमा सरकार बनाउन नसकिने कांग्रेस सभापति थापाको भनाई। खोटाङमा खहरी खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गयो। बाढ़ीको जोखिम बढ़ेपछि कोशी ब्यारेजका ढोकाहरू खोलिने तयारी। अमेरिकी आक्रमणमा 50 इरानी सैनिकको मृत्यु, 500 भन्दा बढ़ी घाइते। आज फिफा विश्वकप 2026 को फाइनल खेल आज राति 12:45 बजे स्पेन र अर्जेन्टिना भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। वर्षातका कारण बाढ़ी तथा पहिरोले अवरूद्ध बनेको बीपी राजमार्ग खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घुमाउने 400 बेसी घिम्दी, 3 थली लगायतका विभिन्न ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। मनसून अवधिभर बीपी राजमार्गमा स्थानीय प्रशासनले रातमा गाड़ी चलाउन रोक लगाउँदै आएको छ र यसै गरी कान्ति लोकपथ पनि बन्द भएको छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकियो। प्रहरीको अनुसार चापा गाउँ हुँदै हेटौँडा जाने बाटो पनि बन्द भएको छ र अरणीको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको भोटेकोसे गाउँपालिका 2 पहिरो जाँदा भोटेकोसे गाउँपालिका 4 0 किलोमा सड़क भाँसिँदा गाड़ीको आवागमन पनि प्रभावित भएको छ। नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग स्याप्रो बेसी रसुवागढ़ी सड़क खण्ड अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको काम अगाडि बढ़ेको छ। गत वर्ष चीनतर्फको लेन्दी खोलामा आएको बाढ़ीले सड़क विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पूर्ण निर्माणसँगै सड़कलाई 2 लेनमा विस्तार गर्ने काम अगाडि बढ़ाएको छ। निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़क धेरै स्थानमा हिलम्बे बनेको छ। सड़क खन्ने चौड़ा पार्ने काम भइरहेका कारण मालवाहक सवारी साधनहरू सञ्चालनमा कठिनाई भइरहेको छ। विशेष गरी नेपाल चीन बीच आयात निर्यात हुने कन्टेनर र ठूला ठूला ट्रकहरूलाई साँगुरो तथा हिलोयुक्त सड़क पार गर्न समस्या हुने गरिएको छ। रसुवागढ़ी नाका चीनको नेपालको सबैभन्दा व्यस्त उत्तरी नाका भएका नाका पनि हो। दैनिक रूपमा 100 मालवाहक सवारी साधन यही मार्ग हुँदै चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात गर्ने गर्दछ। यही कारण

कारण सड़कको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राखिँदै दुई लेनको आधुनिक निर्माण कार्य थालिएको छ। गत वर्षको बाढ़ीले सड़क केही भाग बगाएको, पर्खाल भत्काएको र पहिरोले जोखिम बढ़ाएको थियो। त्यसपछि चीन सरकारले क्षतिग्रस्त सड़क पुननिर्माणसँगै दीर्घकालीन रूपमा सुरक्षित बनाउने उद्देश्यका साथ स्तरोन्नतिको काम अगाडि बढ़ाएको छ र निर्माण सम्पन्न भएपछि स्याप्रोवेशी र सुवागढ़ी सड़क खण्डमा दुईतर्फी सवारी साधन सहज रूपमा सञ्चालन गर्न किने, यात्रु समय घट्ने र मालवाहक ट्रकको आवागमन थप सुरक्षित प्रभावकारी हुनेछ। यसले नेपाल चीन बीचको व्यापार पर्यटन तथा रसुवागढ़ी नाकको आपूर्ति व्यवस्थालाई समेत थप सजगता बनाउने विश्वास समेत गरिएको छ। एलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेश सरकार बनाउन नसकिने दावी गर्नुभएको छ। आज कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति गगन थापाले नेपाली कांग्रेस र नेकपा बीच प्रदेशमा गठबन्धन नबन्ने बताएका छन्। तीन दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै वहाँले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको पनि भनिरहेको छ र एउटासँग चुनाव गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसमा ठूलो समस्या मूल्य चुकाएको बताएका छन्। कांग्रेसले प्रदेश सरकारमा कुनै पनि कम्प्रोमाइज नगर्ने बताउनु हुँदै अब कांग्रेसका नेताहरूले सोच बदलेर अगाडि बढ़ाउनुपर्ने बताएको छ। सभापति थापाले 2072 सालदेखि 82 सालसम्मको 10 वर्षका कला र अध्ययारो वर्ष भएको दावी गरिएको छ। यो समयमा कांग्रेस सत्ताले मात्र प्राथमिकतामा राखिएको र अब त्यसबाट बाहिर निस्किने गरी काम गर्नु पर्ने धारणा व्यक्त गरिएको छ। खोटाङमा खहरे खोलामा आएको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। भारी वर्षापछि हिजो साँझ आएको बाढ़ीले बगाउँदा दिक्तेल रूपाकोड मझुवागढ़ी नगरपालिका छ नोरपाकी 43 वर्षीय शान्त राई र केपिलासगढ़ी गाउँपालिका 3 बाकिलासका 71 वर्षीय परशुराम परियारको मृत्यु भएको हो। राईलाई स्थानीय सागो खोलाले बगाउँदा मृत्यु भएको नेरपाका वडा अध्यक्ष माधव राईले जानकारी दिनुभएको छ। आफन्तको घरमा गएकी शान्त फर्किन ढिला भएपछि खोज्ने क्रममा खोलामा मृत अवस्थामा फेला परेको थियो र त्यसै गरी गाईखुरे खोलसीमा आएको बाढ़ीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रमुख निरीक्षक निरञ्जन बस्नेतले बताउनु भएको छ। खोज तलास गर्ने क्रममा परियारको शव करिब 300 मिटर तल फेला परेको थियो र दुवै शवको पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरिएको छ। यससँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख दीपक कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बढ़ी बाढ़ी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोकाहरू क्रमशः खोलिने बताएको छ। जल तथा मौसम विभागका अनुसार बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको पनि बताएको छ। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालेको छ। प्राधिकरणले स्थानीय तह सुरक्षा निकाय र सरकारवाला निकायले उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। साथै सर्वसाधारणहरूलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक अनावश्यक आवागमन नगर्न प्राधिकरणले अनुरोध समेत गरिएको छ। एलम्बु खबरमा अब विदेशको खबर। अमेरिका जोर्डानस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि रूसको त्यसको प्रत्यार स्वरूप अमेरिकाले आइतबार आज इरानको अर्धसैनिक बल रेभोल्युसनरी गार्डको सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरानलाई थप तनावपूर्ण चर्काएको छ। मध्यपूर्वमा अमेरिका साझेदार राष्ट्रहरूलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमणमा अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरिएको छ र इरानले आक्रमणको दायरा विस्तार गर्ने थप चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स सुरक्षा सतर्कता बढ़ाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अनुसार आक्रमणमा इरानको तटीय निगरानी र हवाई प्रतिरक्षा प्रणाली समुद्री सैन्य क्षमता र क्षेपास्त्र र ड्रोन
क्षमतालाई ऋण भण्डारणलाई

0: निशाना बनाएको थियो। इरानी अधिकारीको अनुसार अमेरिकाको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु भएको छ भने 500 भन्दा बढ़ी घाइते भएको बताएका छन्। खेलम्बु खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को फाइनल खेल आज राति 12:45 न्यू जर्सी स्थित मेन्टलाइफ स्टूडियोमा स्पेन र अर्जेन्टिना बीच हुँदैछ। यो अमेरिकामा अहिलेसम्म आयोजना भएको सबैभन्दा महँगो खेलको कार्यक्रम बनेको छ। लियोनल मेसीको सम्भवतः अन्तिम विश्वकप उपस्थिति र स्पेनको युवा तारा लामिने यमलाको सामनाले फाइनलमा टिकटको माग असाधारण उचाइमा पुगेको छ। फिफाले शुरूमा फाइनलको आधिकारिक टिकट मूल्य $2,030 $3,08,560 $6,730 $10,22,960 तोकिएको थियो, तर यस पटक पहिलो पटक हुन लागू गरिएको डाइनामिक प्राइसिङ प्रणालीका कारण मूल्य निरन्तर बढ़दै गएको छ। अप्रेलमा चौथो चरणका बिक्री खुल्दा क्याटेगोरी एकको टिकट 10,990 पुगिएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। वर्षाका कारण बाढ़ी र पहिरोले अवरूद्ध बीपी राजमार्ग खुल्यो। बाढ़ीले क्षति पुर्याएको स्याप्रोवेशी रसुवा गढ़ी सड़क खण्ड चीनद्वारा स्तरोन्नति। नेकपा एमाले नेकपा र कांग्रेस मिलेर प्रदेशमा सरकार नबनाउने कांग्रेस सभापति थापाको भनाई। खोटाङमा खहरे खोलाले बगाउँदा 2 जनाको मृत्यु। बाढ़ीको जोखिम बढ़ेको सिबारिसका ढोका खोलिने। अमेरिकी आक्रमणमा इरानी 50 सैनिकको मृत्यु र 500 घाइते। र फिफा विश्वकप 2026 को फाइनल खेल आज राति 12:45 स्पेन र अर्जेन्टिना भेट्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
5: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
4: मायाको चिनो,
5: मेडल,
4: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
6: एलम्बु एफएम

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले, मोबाइल 98 4 93 40 6 67 र 98 1 88 77 900 8। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-67-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
8: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
7: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ, 98-41-057-105।
9: Let's go. This is your radio. This is Elambu FM 89.6 MHz. 89.

0: wait just a minute. We will return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छ।

0: छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
5: चौतारा सागर चुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aroniko Hotel and Restaurant Private Limited Chautara Sagar Subali Nagar Palika 5 Sindhupatra
6: Ei dai poknus ta poknus ki garnu bhayeko
7: le dekhnu bhayena aushadhi haleko
6: launa sari dhakne kapda mask ra panja khoi यत्तिकै बोट बिरुवामा विसाल्ने
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: You are listening to Hillum FM 89.6 MHz.
10: 89.6 MHz.
9: MHz.

0: for it. Just a minute. We will return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ग्लोबल एकीकृत

0: खसी माछा तथा पशुपन्छी फर्म बलेठी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। वर्षाका कारण बाढ़ी तथा पहिरोको अवरूद्ध विवि राजमार्ग खुल्यो। बाढ़ीले क्षति पुर्याएको स्याप्रोवेशी रसुवागढ़ी सड़क चीनद्वारा स्तर उन्नति। नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या 47,000 घट्यो। म्याद सकिएका जलविद्युत आयोजनाको म्याद थप हुने। किममा रातभर रूसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति। र फिफा विश्वकप 2026 फाइनल खेल आज राति 12:45 स्पेन र अर्जेन्टिना भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मेलम्ची नगरपालिका 1252 पाटी स्थित झुलुङ्गे पुलबाट एक युवकले सिन्धु खोलामा हाम फालेका छन्। चौतारा सगचोगढ़ी नगरपालिका अन्तर्गत स्याउलेका बिरकाजी तामाङले आज पुलबाट नदीमा हाम फालेका स्थानीय स्रोतले जनाएको छ। उनी सिन्धु खोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य शुरू गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्राप्त समाचारमा जनाएको छ। नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग स्याप्रोवेशी रसुवागढ़ी सड़क अहिले चीन सरकारको सहयोगमा स्तर उन्नतिको क्रममा रहेको छ। गत वर्ष चीनतर्फको लेन्दे खोलामा आएको बाढ़ीले सड़कका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुननिर्माणसँगै सड़कलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढ़ाइएको हो। निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़कका धेरै स्थान हिलाम्मी बनेका छन्। सड़क खन्ने चौड़ा पार्ने काम भइरहेको कारण मालवाहक सवारी साधन संचालनमा कठिनाई भइरहेको छ। विशेष गरी नेपाल चीन बीच आयात निर्यात हुने कन्टेनर र ठूला ट्रकलाई साँगुरो तथा हिलोयुक्त सड़क पार गर्न समस्या हुने गरेको छ। रसुवागढ़ी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारिक नाका हो। दैनिक रूपमा सयौं मालवाहक सवारी साधन यही मार्ग हुँदै चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्दछ। यही कारण सड़कको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सड़क निर्माण थालिएको हो। गत वर्षको बाढ़ीले सड़कका केही भाग भगाएको, पर्खाल भत्काएको तथा पहिरोको जोखिम बढ़ाएको थियो। त्यसपछि चीन सरकारले क्षतिग्रस्त सड़क पुनः निर्माणसँगै दीर्घकालीन सुरक्षा रूपमा सुरक्षित बनाउने उद्देश्यले स्तर उन्नतिको काम अघि बढ़ाइएको हो। निर्माणमा सड़क चौड़ा पार्ने, नयाँ रेटिनिङवाला कलभर्ट तथा पहिरो नियन्त्रणका संरचना निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएपछि स्याप्रोवेशी रसुवागढ़ी सड़कमा दुईतर्फी सवारी साधन सहज रूपमा सञ्चालन गर्न सकिनेछ। यात्रा समय घट्ने तथा मालवाहक ट्रकको आवागमन थप सुरक्षित र प्रभावकारी हुनेछ। यसले नेपाल चीनबीचको व्यापार, पर्यटन तथा रसुवागढ़ी नाकाको आपूर्ति व्यवस्थालाई समेत थप सहज बनाउने विश्वास गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको बन्देउ क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा यात्राको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले सवारी साधनको कड़ा ट्राफिक जाँच अभियान सञ्चालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल 16 हेडक्वार्टर बन्देउ प्रहरी चौकी बन्देउ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सञ्चालन गरिएको अभियान अन्तर्गत चालक अनुमति पत्र लाइसेन्स र बिल्बोको साथमा नराखी सवारी सञ्चालन गर्ने, क्षमता भन्दा बढ़ी यात्रु तथा सामान ओभरलोड बोक्ने, तोकिएको गतिभन्दा बढ़ी ओभर स्पीडमा सवारी चलाउने, मापदण्ड विपरीत कालो सिसा प्रयोग गर्ने, हेलमेट नलगाए मोटरसाइकल चलाउने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कड़ाईका साथ परीक्षण निरीक्षण गरी आवश्यक कानूनी कार्यवाही गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 16 हेडक्वार्टर बन्देउका प्रहरी नायब परीक्षक नमराज नेपालका अनुसार पछिल्लो समय बढ़दै गइरहेको सड़क दुर्घटनालाई नियन्त्रण गर्न ट्राफिक अनुशासन कायम गराउन सम्बन्धित निकायको समन्वयमा संयुक्त अभियान सञ्चालन गरिएको हो। उहाँले ट्राफिक नियम उल्लंघन गर्ने

अनुमति पत्र बिलबुक लगायत आवश्यक कागजात साथमा राख्न, निर्धारित गति कायम गर्न, हेलमेटको अनिवार्य प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी जनशक्तिहरूसँग अपवित्र साँठगाँठ गर्ने प्रविधि बढ़न सक्ने भन्दै त्यसप्रति गम्भीर सावधानी अप्नाउन आग्रह गरेका छन्। आज जारी प्रेस विज्ञप्ति मार्फत खनालले मुलुकको जटिल राजनीतिक आर्थिक तथा सामाजिक अवस्थाबाट गुजिरहेको उल्लेख गर्दै यस्तो बेला सम्पूर्ण देशभक्त लोकतान्त्रिक वामपन्थी समाजवादी र प्रगतिशील जनशक्तिबीच एकता अपरिहार्य रहेको बताउनु भएको छ। उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लाउँदै राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न अंगहरू बीचको समन्वय कमजोर बन्दै गएको दावी गर्नुभएको छ। विज्ञप्तिमा खनालले आर्थिक संकटका कारण श्रमजीवी नागरिकहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै देशमा बढ़दो विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तता विरूद्ध व्यापक राष्ट्रिय एकताको आवश्यकता औलाउनु भएको छ। उहाँले विगतमा नीतिहीन, वर्गीय, दृष्टिकोणविहीन तथा गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग गरिरहेको सहकार्यले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको उल्लेख गर्दै त्यही गल्ती दोहोरिन नदिन नेतृत्वलाई सचेत गराउनु भएको हो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले मुलुकको फौजदारी न्याय प्रणालीको अपराधलाई घृणा गर्ने तर अपराधीलाई सुधार गर्ने नीति लिनुपर्नेमा जोड़ दिनुभएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो। सांसद आचार्यले बाल बालिकासँग सम्बन्धित कानूनी जटिलता र सुधार गृहको विद्यमान अवस्थाका बारेमा पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेपालबाट विदेश जानेको संख्या उल्लेख्य कमी आएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष 2082-83 7,92,000 नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 वैदेशिक रोजगारीमा गएका हुन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या 47,079 कमी हो। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार मेन पावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या कमी आएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माणधीन जलविद्युत आयोजनाहरूको म्याद थप गर्ने भएको छ। विद्युत खरिद बिक्री सम्झौता पीएए भई निर्माणको चरणमा रहेका तर निर्धारित समयमा सञ्चालनमा आउन नसकेको आयोजनाहरूको म्याद थप हुने भएको हो। नेपाल विद्युत प्राधिकरणले ऊर्जा उत्पादकहरूले लामो समयदेखि उठाउँदै आएको आरसीडीओडी व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मितिको म्याद थप गर्ने मागलाई सम्बोधन गर्न नयाँ कार्ययोजना अघि सारेको छ। प्राधिकरणका काम कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले जलविद्युत आयोजनाहरूको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मिति अर्थात आरसीओडीको म्याद थप गर्ने प्रक्रिया भने नियमित रूपमा अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार बसपार्कको जग्गामा बसोबास गरिरहेका 573 घर परिवार मध्ये 220 परिवारसँग अन्यत्रै घर जग्गा रहेको पाइएको छ। 279 परिवार मात्र वास्तविक भूमिहीन सुकुम्बासी रहेको प्रतिवेदनले देखाएको हो। पोखरा महानगरपालिकाले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको अवस्था अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन सार्वजनिक गरेको हो। समिति आयोजक तथा महानगरका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार प्रारम्भिक अध्ययनमा 233 परिवारको अन्यत्र पनि घरजग्गा रहेको देखिएको थियो। थप छानबिनपछि 13 परिवार वास्तविक सुकुम्बासी भएको पुष्टि भएपछि अन्तत 220 परिवारसँग अन्यत्र सम्पत्ति रहेको निष्कर्ष निकालेको हो। अब विदेशको खबर। रूसी सेनाले युक्रेनको राजधानी कियेभमा रातभर गरेको ब्यालिस्टिक क्षेपास्त्र सहितको आक्रमणमा परेर

0: दुर्घटनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार स्थानीय समय बिहान करिब 1:30 शुरू भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभर भरि विस्फोटका आवाज सुनिएका थिए। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रूसी आक्रमणबाट किएवमा 5 जिल्लामा आगलागी भएको थियो। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ। उद्धारकर्मीहरूले इस्बातोकी र जिल्लामा आगलागी भएको एक निजी घरमा 4 जनाको उद्धार गरेका थिए भने सेभेन्चिक्स्की जिल्लामा आगलागी भएको 3 तले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पुर्याएका थिए। गैर आवश्यक भवनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ 1 जनाको शव फेला परेको थियो। दमकलर्कीले सोलोमास्कीकी डेनास्किकी र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएका थिए। यसैबीच रूसी ब्यालिस्टिक क्षेपास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित प्याट्रिएट हवाई प्रतीक्षा प्रणालीको अभाव युक्रेनले सामना गरिरहेको बेला रूसले पछिल्ला सातामा केभमाथि ठूलो आक्रमण तीव्र पारेको छ। अब खेलकुदको खबर। फिफा विश्वकप 2026 फाइनल आज राति 12:45 न्यू जर्सी स्थित मेट लाइफ स्टेडियममा स्पेन र अर्जेन्टिना बीच हुँदैछ। यो अमेरिकामा अहिलेसम्म आयोजना भएको सबैभन्दा महँगो खेलकुद कार्यक्रम बनेको छ। लियोनल मेसीको सम्भवतः अन्तिम विश्वकप उपस्थिति र स्पेनको युवा तारा लामिने यामालको सामनाले फाइनलमा टिकटको मार्क उच्च असाधारण उचाइमा पुर्याएको छ। फिफाको शुरूमा फाइनलको आधिकारिक टिकट मूल्य $230 $3,08,560 $6,730 $10,00,000 $22,960 तोकेको थियो। तर यसपटक पहिलोपटक लागू गरिएको डायनामिक प्राइसिङ प्रणालीका कारण मूल्य निरन्तर बढ़दै गएको छ। अप्रेलमा चौथो चरणको बिक्री खुल्दा क्याटेगोरी एकको टिकट $10,990 $16,70,480 शुरू भएको थियो। जून अक्टोबरको शुरूआती मूल्य $6,370 $9,68,240 भन्दा 70% भन्दा बढ़ी थियो। शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री साइटमा लगभग सबै टिकट बिक्री भइसकेको थियो। बाँकी केही सीट प्रति टिकट झन्दै $32,000 $48,64,000 उपलब्ध भएका थिए। हिजोसम्म आइपुग्दा फिफाको आधिकारिक साइटमा एउटै पनि अन्तिम मिनटको टिकट बाँकी रहेन। बरू फिफाकै रिसेल प्लेटफर्ममा टिकट $10,000 लिएर $2.3 मिलियन $34.96 करोड़ रूपियाँसम्म सूचीबद्ध भएका थिए। अर्को प्रमुख रिसेल प्लेटफर्म सिरगिकमा फाइनलको औसत टिकट मूल्य शुक्रबारसम्म $11,16,72,000 रूपियाँ भन्दा माथि पुगेको थियो। जुन सो प्लेटफर्मको अहिलेसम्म बेचेको सबैभन्दा महँगो टिकट भएको छ। सन् 2024 सुपर बल भन्दा समेत 8% बढ़ी भएको कम्पनीले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। वर्षाका कारण बाढ़ी तथा पहिरोले अवरूद्ध दिदी राजमार्ग खुल्यो। बाढ़ीले क्षति पुर्याएको स्याप्रो बेसेज रसुवागढ़ी सड़कको चीनद्वारा स्तर उन्नति। बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड़। नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या 47,000 घट्यो। म्याद सकिएका जलविद्युत आयोजनाहरूको म्याद थप हुने। किएवमा रातभर रूसी हमला। आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति। र फिफा विश्वकप 2026 फाइनल खेल आज राति 12:45 स्पेन र अर्जेन्टिना भिड्दै। दिउँसो 3 बजेको हिलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं। धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका अवसरहरू
0: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान, अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाउ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shango Subari Nagarpalika 5, Sindhu Passbook. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shango Subari Nagarpalika 5, Sindhu Passbook.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

नमस्कार, पूर्व राज्य मन्त्री भद्रकुमारी घलेद्वारा वरिष्ठ समाजसेवी सुश्री वरुणा पौडेलको सम्मान कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफ्नै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। आज कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला उपस्थित भइसकेकी छु। सदाझैं म कार्यक्रम प्रस्तोता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। है सुनिराख्नु भएको छ यति बेला तपाईँले कार्यक्रम सिन्धुपाल्चोक चौताराबाट सिन्धुपाल्चोक लगायत तपाईँले हामीलाई चाहिँ विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट हाम्रो पात्र एप्स होइन सामाजिक सञ्जाल फेसबुक लगायत होइन विभिन्न माध्यमद्वारा चाहिँ तपाईँले विभिन्न ठाउँमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरी अपराह्नको समय छ अनि खाजा नास्ता लिनुभयो त पक्कै लिनुभयो होला, लिनु भएको छैन भने पनि समयमै लिनुहोला भनेर भन्न चाहन्छु सम्पूर्ण साथीहरूलाई होइन। त्यसै गरेर यो चाहिँ होइन अब यता चौतारातिर चाहिँ भर्खर सिमसिम पानीहरू पर्दैछ, तपाईँहरूको ठाउँ एरियातिर चाहिँ कस्तो छ है? सो पक्कै पनि अब आफ्नो केयर गर्नुहोला, आफ्नो ख्याल गर्नुहोला, साथमा हामीलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहोला पनि भनेर भन्न चाहन्छु। विशेषतः कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै प्रतिभा राख्ने डबली होइन तपाईँ हाम्रै नै प्रतिभा सुनाउने कार्यक्रम प्रतिभाको डबली। यस कार्यक्रममा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर चाहिँ तपाईँले गीतहरू गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू होइन जति पनि आवाजद्वारा राख्न मिल्ने ती सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले यो बसाइमा राख्न पाउनु नै छ, राख्न सक्नु नै छ है साथीहरू। त्यसको लागि नम्बर खुला छ 97 48 26 65 99 चाहिँ यहाँहरूले फोन गरेर प्रतिभा राख्नको लागि आउनुपर्ने नम्बर रहेको छ। अनि त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले सुन्दै हामीलाई हेर्दै हुनुहुन्छ भने पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा यहाँहरूले चाहिँ होइन यसो मिठा मिठा कमेन्टहरू छोड्नुहोला साथीहरू पनि भनेर भन्न चाहन्छु। यति भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका उघार्छौं। गीतपछि तपाईँहरूको होइन प्रतिभा लिनका लागि उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले यहाँको माझमा राख्यौँ एकदमै मिठो गीत, होइन, इरे मिरे जाली रुमाल भन्दै थियो, एकदमै मिठो अनि यो रमाइलो सांगीतिक कोसेलीपछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। अब भने यो बसाईमा तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। 97 48 26 65 89 हामीले तपाईँहरूका लागि एकदमै नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै सो बाटो हुँदै तपाईँले चाहिँ कार्यक्रममा फोन गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्न सक्नुहुनेछ साथीहरू। त्यसै गरी हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ। कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, कहाँ कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा होइन मिठा मिठा कमेन्टहरू छोड्नुहोला, सहभागिता जनाउनुहोला साथीहरू हुन्छु। त्यसै गरेर यो अपरान्नको समय छ, विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घर घर आइसी काम, खेतबारीको काम, उकाली ओह्राली, भन्जाङ्गनी चौतारी, विभिन्न काम धन्दाहरूमा हुनुहुन्छ होला। आफ्नो ख्याल गर्दै काम धन्दा गर्नुहोला साथीहरू पनि भन्छु, साथमा रेडियोलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहोला पनि भनेर भन्न चाहन्छु, होइन, किनकि तपाईँहरूको साथ सपोर्ट चाहिँ हामीलाई एकदमै चाहिन्छ, होइन, तपाईँहरूको साथ सपोर्ट भएन भने त फेरि गाह्रो छ नि, होइन, त्यसले गर्दाखेरि माया गरेर होइन एकदमै सपोर्ट गर्नुहोला, साथ दिनुहोला भन्छु। त्यसै गरेर यो समयमा अनि खाजा नास्ता तपाईँ यति बेला पक्कै भइसक्यो होला, भएको छैन भने पनि समयमै लिनुहोला साथीहरू भन्छु। यहाँहरूको लागि हामीले 97 48 26 65 89 एकदमै नम्बर खुला गरेका छौँ है साथी। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विभिन्न मिठा मिठा प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला सो भन्छौँ, होइन। सो यति बेला साथीहरूको फोन कल आउने जाने यस्तै यस्तै भइरहेको छ है। हामी फेरि पनि एकदमै मिठो छोटो मिठो गीत राख्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ भन्दै थिए। एकजना साथीको फोन कल लिइहाल्छु, यति बेला लाइनमा साथी हुनुहुन्छ। नमस्ते, नमस्कार। नमस्ते, नमस्कार हजुर, विजयजी बोल्दै हुनुहुन्छ? है, अनि के छ खबर, के गर्दै हुनुहुन्छ? खाजा खानुभयो? मौसम के छ, पानी परिरहेछ अथवा घाम लागिरहेछ, के छ? ए सिमसिम पानी परेर छ यतातिर पनि, त्यस्तै त्यस्तै छ है अहिले भर्खरै
1: चाहिँ पानी परेको ठ्याक्कै चार दिन भएतिर आएको है, आएको है, आएको है, आएको आए गरे मलाई आयो काम चाहिँ काम भने पाएन, खर्च भयो दिदीहरू।
0: ल ठिकै छ, अनि प्रतिभा के सुनाउनुहुन्छ त?

हजुर हाम्रो त एकदम खाइसक्यो है त. अनि प्रतिभा के सुनाउनुहुन्छ? हुन्छ हामी गन्ती गर्छौ गन्ती पछि है त. हजुर चाँगु नारायण थान गाजालु आँखाले हान्यो मलाई बान है. त्यही त एकदमै मिठो गीत गाएर सुनाउनु भयो हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त. ओके बाई बाई. यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ. आउन सक्नुहुनेछ 97 48 26 65 79 यहाँको लागि हामीले नम्बर खुला गरिसकेका छौं. यति बेला फेरि पनि गीत पस्किन्छौं, गीतपछि पुनः उपस्थित हुनेछौं. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

0: कार्यक्रम प्रतिभाको डबली।
1: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको व्यवसायमा यहाँहरूको माझमा पश्चिम गीतपछि पुनः स्वागत गर्न चाहन्छु। त्यसै गरेर यति बेला मैले एउटा गजल पनि यहाँहरूको माझमा लिएँ होइन, एकदमै मिठो गजल छ। रामचरण श्रेष्ठजीले यसो लेख्नु भएको, उहाँको ठेगाना रहेको छ चिसापानी रामे छाप है। सो उहाँको गजल यस प्रकारको रहेको छ। अवसर हो जिन्दगी हीरा चिन्नु पनि, भाग्य चाहिँदो रहेछ सँगै हिँड्न पनि। अवसर हो जिन्दगी हीरा चिन्न पनि, भाग्य चाहिँदो रहेछ सँगै हिँड्न पनि। हैसियत सोधिएन कालले लानी बेला, हैसियत सोधिएन कालले लानी बेला, समय लाग्दै लाग्दैन भएको छिन् पनि। अवसर हो जिन्दगी हीरा चिन्न पनि। हजार दाउ हुन्छन् फसाउनेहरूको त, हजार दाउ हुन्छन् फसाउनेहरूको त, असल मित्र कहिल्यै बदलिन्न पनि। अवसर हो जिन्दगी हीरा चिन्न पनि। पैसाले सबै थोक कहाँ पाइन्छ र, पैसाले सबै थोक कहाँ पाइन्छ र, नसकिन्छ चोखो माया किन्न पनि। अवसर हो जिन्दगी हीरा चिन्न पनि। भोलि पर्सि भन्दै तिमी थाती नराख्नु, भोलि पर्सि भन्दै तिमी थाती नराख्नु, समयले हामी कसैलाई पर्खिन्न पनि। अवसर हो जिन्दगी हीरा चिन्न पनि, अवसर हो जिन्दगी हीरा चिन्न पनि। भाग्य चाहिँदो रहेछ सँगै हिँड्न पनि, भाग्य चाहिँदो रहेछ सँगै हिँड्न पनि। हजुर, हामीले यो एकदमै मिठो गजल यहाँहरूको माझमा राख्यौं होइन। सो राम शरण श्रेष्ठजीले लेख्नु भएको गजल, सो धेरै धेरै धन्यवाद उहाँलाई यो रचनाको लागि। यसै गरी तपाईँहरूले पनि कार्यक्रममा 97 48 26 65 79 तपाईँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला फटाफट फोन डायल गर्दै। नम्बर एकदमै खुला छ है साथीहरू, भन्छु यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्। कमेन्ट पनि लिइहाले लेख्नु भएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, लेख्नु भएको छ, हेलो हजुर नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, म तिनजुरी मिडिया ग्रुपको सदस्य 13 पेदाबबाट चाहिँ कमल श्रेष्ठ भन्नुभएको छ है। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देवबासकोटा मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, थोकलेन लिम्बू, राजन खतिवड़ा, चित्रयोगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मल वोनेम, फूलमाया आंखे वा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छ कि बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद यहाँलाई फोन कलको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाले सरस्वता कोइराला हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, मनी सुन्दैछु है त स्याउलेबाट सरस्वता कोइराला, अल फ्रेन्डलाई सम्झन चाहन्छु है त दिदी बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद हजुरलाई पनि होइन सुनेर साथ दिनुभएकोमा सरस्वताजी। त्यसै गरी शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, सो उहाँले हेलो हजुर नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, सांगीतिक अभिवादन, म 5 थर हेलिहाङ 7 घर भई हाल फिरिम 4W शुक्रराज रसाइली निर्देश हो। अब बज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा यस प्रकारका छन् साथीहरू भन्नुभएको छ, जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र सम्बाम्फे, अरूणा सम्बाम्फे, गोपाल राई चटपटी, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सञ्चमाया केरुङ, तारा शंकर, विनिता दाल, सुवेदी, मनमाया तिमल सिन्हा, रामकृष्ण कलयात्री, 5 थरे स्वर्णिम राई, सुप्रिया वान्तावा राई, कविता घतानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वता पोखरेल, राज गले मगर, धनु गजमेर, दिलु याम्फू राई, हरिमाया चौलागाई, भूपाल दुलाल, अवाकी सृजना, विश्वकर्मा, डम्बर तामाङ, योगेन्द्र, इमेहाङ लिम्बू, भीम घतानी, ढक्कल धर्मराज, धनकुमार खाती, फूलमाया सेन्चुरी, त्यसै गरी लेख्नु भएको छ सुनगाबा लिम्बू लगायत ए टू जेडलाई भन्दै भाइ भाइ भन्नुभएको छ है। सो कमेन्टको लागि यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। यति बेला फेरि पनि एकदमै मिठो गीत तपाईँहरूको माझमा पस्किन्छौं, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली हजुर कार्यक्रममा हामीले राख्यौं इरे मेरे जाली रुमाल होइन सो एकदमै मिठो गीत थियो. गीतपछि पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबली. यति बेला तपाईँहरूको फोन कलहरू लिइरहेको छु अनि सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले नै छोड्नुभएका मिठा मिठा कमेन्टहरू पनि लिँदैछु. साथमा केही गजलहरू पनि यहाँहरूको माझ मैले रचनाहरू पनि लिइरहेको छु. यसै गरी एउटा गजल मैले फेरि पनि लिइहालेँ है. राजकुमार श्रेष्ठजीले सो लेख्नु भएको गजल होइन सो एकदमै मिठो गजल मैले लिएँ. सो उहाँले लेख्नु भएको छ, अरे मैले पनि फेरिरहनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ, भए जतिहरू कुराहरू भुलिदिनु पर्छ, भए जतिहरू कुराहरू भुलिदिनु पर्छ. तिम्रो अंगालोमा स्वार्थ मात्र रहेछ, तिम्रो अंगालोमा स्वार्थ मात्र रहेछ, अब म आमाको काखमा फर्किनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ. तिम्रो पापी मन सधैँ पाप गरिरहन्छ, तिम्रो पापी मन सधैँ पाप गरिरहन्छ, निर्दोष यी आँखाहरूले बिर्सिनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ. सही गलत त समयले छुट्याउनेछ, सही गलत त समयले छुट्याउनेछ, थाहा छ मात्र केही समय पर्खिनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ, अरे मैले पनि फेरिनु पर्छ बदलिनु पर्छ, भए जति हर कुराहरू भुलिदिनु पर्छ, भए जति हर कुराहरू भुलिदिनु पर्छ. हजुर यहाँहरूको माझमा एकदमै मिठो यो गजल मैले राखे. गजलपछि पुनः स्वागत गर्न चाहन्छु होइन. यस्तै रचनाहरू छन् भने पनि तपाईँहरूले लेखेर पठाउन सक्नुहुनेछ व्यवसायमा. तपाईँका रचनाहरूलाई पनि मैले स्थान दिने नै छु. त्यसै गरी फेरि पनि यति बेला मैले कमेन्ट लिइहाले. सारिका छेत्री हुनुहुन्छ, लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन दिदी, के छ हजुरको खबर भन्नुभएको छ. गुड आफ्टरनुन हजुर, मलाई त ठिकै छ, तपाईँलाई के छ सारिकाजी. लेख्नु भएको छ, म नि सुन्दैछु हजुर, बैतडी घर भई हाल इण्डियाको हिमाचलबाट मिस यु अल भन्नुभएको छ है. धेरै धेरै धन्यवाद साथी सुनेर होइन मिठो कमेन्ट छोड्नु भएकोमा. नवीन देवान हुनुहुन्छ, लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद हजुर. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले. लेख्नु भएको छ निर्मला तामाङ स्याङ्गो हुनुहुन्छ, स्याङ्बा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ, हजुरलाई के छ, म पनि सुन्दैछु है, मिस यु अल फेमिली एन्ड हेलम्बा एफएम 89.6 मेगाहर्ज बाई भन्नुभएको छ. धन्यवाद निर्मलाजी, हजुरलाई पनि मिठो कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट लिइहाले. नाथिया गोले हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हेलो दिदी दर्शन भन्नुभएको छ, दर्शन हजुर म पनि आज धेरै दिनपछि प्रोग्राम एङ्लाकोटबाट सुन्दैछु भन्नुभएको छ. सो नाथियाजी सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद. फेरि पनि यहाँहरूको माझमा हामी गीत राख्छौं, गीतपछि फेरि पनि उपस्थित हुनेछौ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

मिठा मिठा कमेन्टहरू छोड्न सक्नुहुनेछ। तपाईँका कमेन्टहरूलाई पनि समयले स्थान दिने नै छु। सामाजिक सञ्जाल फेसबुकलाई कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ, होइन सुन्दै हुनुहुन्छ, सहभागिता जनाउनु होला भन्छु। त्यसै गरी कमेन्ट लिइहाले भन्दै थिए, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार।

0: हेलो दिदी, नमस्ते नमस्कार, गुड आफ्टरनून।
1: हजुर नमस्ते नमस्कार हजुर, गुड आफ्टरनून। यो भाग्यमा चोट छ, यो भाग्यमा खोट छ, होइन?
0: हजुर
1: हजुर, सुमधुर आवाजमा गीत गाउँदै कार्यक्रममा सहभागिता जनाउनु भयो। मायाजी बोल्दै हुनुहुन्छ, होइन? के छ हाल खबर? हजुर मेरो पनि ठिकै छ। के गर्दै हुनुहुन्थ्यो? हजुर यतातिर पनि यसो मसिनो पानी परिरहेको थियो केही बेर अगाडि, अब अहिले चाहिँ कस्तो छ थाहा छैन। धामधुम्म छ है त? अनि अरू नयाँ नौलो के छ त? दिनहरू कसरी बित्दैछन् आज भोलि?
0: आज भोलि एकपछि नरोज्दै त्यस्तै कोद रोप्ने त्यस्तै भनौँ।
1: हस् प्रतिभा फेरि पनि के सुनाउनुहुन्छ? हस् गन्ती गर्छु गन्ती पछि है त।
0: हुन्छ
1: सुरु गर्नुहोस्।

0: भन्नुहुँदै दिदी।
1: हजुर, नगर नारी सम्धीलाई देखेर मै पनि भए ठिक छैन त? एकदमै मिठो तामाङ सेलो गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा। तपाईँले उता गाउनु भयो, हामी यता नाच्दै थियौँ। हो नि मायाजी, अनि यति मिठो गीत गाइदिनु भएपछि ननाच्नु त? होइन, कस्तो मिठो गाउनुभयो तपाईँले। एकदमै मिठो प्रतिभाको लागि, तपाईँको सुमधुर आवाजको लागि माया हजुरलाई धेरै धेरै धन्यवाद है त। ओके, आजको लागि भने हामी छुट्छौँ। तपाईँ पनि कार्यक्रम सुन्दै गर्नु होला। ओके, बाई बाई। हजुर, यति बेला हुनुहुन्थ्यो साथी, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी अर्को साथी फोनलाइनमा हुनुहुन्छ। नमस्ते, नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
1: हजुर नमस्ते, हजुर नमस्ते। के छ हाल खबर? आराम कुशल हुनुहुन्छ तपाईँ?
2: म आरामै छु। अनि दिदी हजुरले के कस्तो हुनुहुन्छ?
1: हजुर मलाई पनि ठिकै छ। तिर्सनाजी, खाजा खानुभयो? भइसक्यो, मेरो पनि भएर नै यहाँको माझ सहभागिता जनाए भनौँ। अनि आजको दिन कसरी के गरेर बिताउँदै हुनुहुन्थ्यो?
2: म चाहिँ बसेको दिदी, यो गुरा त्यो बलस्टर गरेको गुरा अलिक पानी आएर चाहिँ अलिक दुख्ने रहेछ। अनिखेर बसेको चाहिँ यतिकै दिन दिदी भन्नु पर्यो दिदी।
1: हजुर आराम गर्दै हुनुहुन्छ है? ल, एकदमै आफ्नो केयर गर्नु होला, स्वास्थ्य क्षेत्र लाभको कामना है त।
2: हुन्छ दिदी, धन्यवाद।
1: हस्, प्रतिभा के सुनाउनुहुन्छ?
2: हुन्छ दिदी, एउटा गीत गाउँछु, फेरि बहिनीको छोरीले चाहिँ गिजाउने हो कि?
1: अब गाउनुहोस् न है, हामी गन्ती गर्छौँ।
2: हुन्छ,
1: 1, 2, 3, go। सुरु गर्नुहोस्।

हजुर, फुलमा मौरी घुम्ने बेलामा, डुल्ने बेलामा होइन, न्याउली कि मौरी हो? ओके, गीत गाएर सुनाउनु भयो, प्रतिभा राख्नुभयो, एकदमै मिठो लोक भाका गुनगुनाएर सुनाउनु भयो। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त। हस्, आउने दिनहरूमा पनि सम्झिँदै गर्नुहोला। अहिलेको लागि भने हामी छुट्छौँ। ओके, बाई। हजुर, यति बेला कृष्णा माझी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी यति बेला मैले अर्को गजल लिए, शेर्पिनी कान्छीजीले सो लेख्नु भएको, हाल चाहिँ उहाँको बसाइरहेको छ इजरायल। सो उहाँले लेख्नु भएको गजल यस्तो रहेको छ। ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए, ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए, माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए, माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए। स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो, स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो, चोटमा आफ्नै मन दुखाउँदै रोए, ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए। केही पाउनलाई केही गुमाउनु पर्दो रहेछ यहाँ, केही पाउनलाई केही गुमाउनु पर्दो रहेछ यहाँ, कसम खाँदै जोडिएका नाता छुटाउँदै रोए, ढुङ्गा पुज्नलाई फूलको डाली छुडाउँदै रोए। पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ तिम्रो, पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ तिम्रो, मेरो बीचको कसम फुकाउँदै रोए, ढुङ्गा पुज्नेलाई फूलको डाली चुडाउँदै रोए। आँसुहरू सुकिसके सुक्खा छन् आँखाहरू, आँसुहरू सुकिसके सुक्खा छन् आँखाहरू, तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोए, ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए, ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए। माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए, माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए। हजुर, एकदमै मिठो, मैले यहाँहरूको माझमा शेर्पिनी कान्छीजीले यसो लेख्नु भएको गजल प्रस्तुत गरे, गजलपछि पुनः स्वागत गर्न चाहन्छु। यसै गरी अब भने साथीहरूको केही कमेन्ट तर्फ पनि लाग्छु, कमेन्टहरू पनि धेरै साथीहरूको कमेन्टहरू पनि प्राप्त भइसकेको छ है। सो त्यसै गरेर मैले कमेन्ट लिए, हुनुहुन्छ लक्ष्मण मगर हुनुहुन्छ, लेख्नु भएको छ, हेलो नमस्कार हजुर, के छ खबर? म चाहिँ तिनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरीवास है, पाखरीवास ती धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ। साथमा साथीहरू गीता मगर देववास कोटा लेख्नु भएको छ, भावना चामलिङ, रामलाल साम्पाङ राई, मिडिया प्रेमी निर्मला वनेम, सुस्मिता राई, विमला मगर, विमल मगर, सपना शंकर, गीता लिम्बू, भूमिका मगर, भूमिका राई, त्यसै गरी राजगले मगर, मिडिया प्रेमी निमु शेर्पा, सम्झना बराइली, त्यसै गरी माया राई, समीक्षा जोशी, सरिता मगर, त्यसै गरी लेख्नु भएको छ मनिषा घरती मगर, दिलु सानु याम्फु, त्यसै गरी मम्मी बाबाको प्यारी छोरी माया बान्तवा राई, किराती अञ्जना, टिकाराम सुनवार, नानु संगम भोजपुरे, कमल श्रेष्ठ, रीता राई रोदन लगायत मेरो नाम र आवाजसँग चिर परिचित सम्पूर्ण मित्रहरूलाई, एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेका साथीभाइहरूलाई पनि मुटुदेखि नै सम्झिरहेको छु भन्दै भाई भाइ भन्नुभएको छ। धन्यवाद लक्ष्मणजी हजुरलाई कमेन्टको लागि। अर्को कमेन्ट लिए सौरभ केसी हुनुहुन्छ, लेख्नु भएको छ, हेलो सिस गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, म बाक्सो नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी र छोरालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद भन्छु उहाँलाई पनि कमेन्टको लागि। जीवन बिक हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, दिदी नमस्ते, सन्चय हुनुहुन्छ अनि खाजा खानुभयो भन्नुभएको छ, मेरो भयो, हजुरको भएको नै, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम दिदी, हिजो त हजुरको कार्यक्रम आएन, कहाँ जानुभएको थियो भन्नुभएको छ है। हिजो त शनिबार हो, शनिबार चाहिँ कहिले पनि कार्यक्रम आउँदैन, आइतबारदेखि चाहिँ शुक्रबारसम्म आउँछ है त जीवनजी, लेख्नु भएको छ उहाँले। मलाई एकचोटि भन्नु न है, हजुरले लाउँथे माया घातै घाता भयो भन्ने दिदी हजुरले बजाइदिनु भन्नुभयो होला है, लाउँथे माया एकचोटि भन्नु है, हजुरले लाउँथे माया घातै घाता भयो भन्ने दिदी हजुरले भन्नुभएको छ है, बजाइदिनु भन्नुभएको है, ठिकै छ, हामी बजाइदिन्छौँ है त हजुर। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ उहाँले, मिडिया प्रेमी जनक लामा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, ब्युटिफुल फुल्ली
ओइलिए पनि हाम्रो माया नओइलियोस् भन्नुभएको छ। फुल चाहिँ अब फुलेर ओइलिए पनि हाम्रो माया चाहिँ नओइलियोस् भन्नुभएको छ। हेलम्बो एफएम सुनेर बस्नुहुने सबैको मनमा खुसी नै खुसी छ होस् भन्नुभएको छ है। सो एकदम मिठो लाइन छ्याजलो ब्युटिफुल हिरोनी हँसिली रसिली सञ्चालिका प्रस्तुता प्रधान सिस्टर, धेरै दिनपछि अनुकूल समय मिलाएर हजुरको मिठो बोली सुनेर सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत म पनि टुप्लुक्क आए है। सबैको प्यारी ढुकढुकी हेलम्बो एफएम ती माथि हजुरको उत्कृष्ट कार्यक्रम चिनी झै मिठो बोली अनि ढिलै भए पनि साउने संक्रान्तिको धेरै धेरै शुभकामना भन्नुभएको छ। यहाँलाई पनि शुभकामना, सदैव स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् अमूल्य सुन्दर जीवन सुखमय रहोस् मनमा हर्ष उमङ्ग छाइरहोस् अनि टेक्निसियन मित्र आइसिंह जोजोलाई चाहिँ लास्टो लास्टो फ्याफुल्ला जावडानमा मुला है यो नुवाकोटे छिटोको तर्फबाट अनि आज सम्झना सन्देश राख्नु पर्दा स्पेशल चाहिँ हँसिली रसिली गोरी प्रस्तुता भन्नुभएको छ सिस्टर हजुरलाई नै मिठो सम्झना सँगै धेरै मिठो बोली सुनिरहन पाऊ अनि प्राविधिक मित्र आइसिंह जोजोलाई मिठो लेख्नु भएको छ आइसिंह जोजोलाई मिठो जाबर डन्बा मुला है अनि मेरो मन मुटुको साथीहरू अभिना लामा मुना मुखिया मिना श्रेष्ठ जुनु तामाङ सम्झना घिसिङ लगायत सम्पूर्ण हेलम्बो एफएम सुनेर बस्नुहुने मीडिया प्रेमी मनहरूलाई अविरल माया। म मीडिया प्रेमी जनक लामा नुवाकोट जिल्ला ककडी गाउँपालिका घर भई कर्मथलो काठमाडौँ बुद्धनगर प्यारो इन्द्रेणीको दोहोरी घरबाट सुन्दैछु ल। सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत मजाले हजुरको होइन प्रोग्राम भन्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद एकदमै मिठो कमेन्टको लागि जनकजी यहाँलाई। त्यसै गरी अर्को कमेन्ट लिइहाले पिया राई हुनुहुन्छ मिसुवल भन्नुभएको छ धन्यवाद उहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले सबिना तामाङ दोङ हुनुहुन्छ उहाँले लेख्नु भएको छ घाँटीमा डोरी कसेर जिन्दगीलाई स्वतन्त्र बनाइदिउँ झै लाग्छ कहिले काहीँ तर के गर्नु जिउनै पर्ने केही बाध्यताहरू छन् र पो त एकमुठी सास लिएर बहुतारिरहेको छु भन्नुभएको छ है हजुर। सो एकदमै मिठो लाइन होइन अब यस्तै हो हजुर होइन सो बाध्यता व्यवस्थाहरूले गर्छन् तर हार खानु हुँदैन है हजुर। लेख्नु भएको छ उहाँले हेलो दिदी के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ मलाई ठिकै छ तपाईँलाई के छ म नि सुन्दैछु है केटिएमबाट भन्नुभएको छ धन्यवाद हजुर। त्यसै गरी अर्को कमेन्ट आजको अन्तिम कमेन्ट लिए मिलन घायल मुटु हुनुहुन्छ लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड होइन फ्रम दोहा कतार भन्नुभएको छ है। दोहा कतारबाट चाहिँ उहाँले सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई चाहिँ होइन अब बज्ने गीतबाट सम्झन चाहन्छु भन्नुभएको छ धन्यवाद। त्यसै गरी सुषमा छेत्री थामी हुनुहुन्छ नमस्कार भन्नुभएको छ नमस्कार है हजुर नमस्कार। अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं आजको लागि निर्धारित समयले नेटवर्क काटिसकेको छ अब चाहिँ तपाईँहरूको फोन कल लिदिन है त जति पनि आजको साथी आजको बसाइमा साथीहरूको फोन कल लिएर मिठा मिठा प्रतिभाहरू सुन्न पाइयो होइन सो धेरै धेरै धन्यवाद प्रतिभा राख्नुहुने मित्रहरूलाई। त्यसै गरेर जति पनि आज मिठा मिठा रचनाहरू पठाएर साथ दिनुभयो तपाईँहरूलाई पनि धन्यवाद। त्यसै गरी फेसबुक लाइभ मार्फत मिठा मिठा कमेन्टहरू छोड्नुभयो तपाईँ साथीहरूलाई पनि धन्यवाद। एक घण्टा अवधिभर विविध काम धन्दामा मस्त व्यस्त रहेर कार्यक्रमलाई माया गरेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। त्यसै गरेर जुन माध्यमद्वारा तपाईँले सुन्दै हुनुहुन्थ्यो होइन त्यही माध्यमसम्म पुर्याउनका लागि मलाई भरपूर साथ अनि सपोर्ट दिनका लागि होइन टेक्निसियन कक्षमा रहेर साथ दिनुहुने मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाइबाट म पनि उजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: minute, just a minute, we will return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौ, जीवन बचाऊ।
3: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
2: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान शुरू नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: आज चाहिँ नि एकदम रमाइलो गर्नुपर्छ, छमछम नाच्ने हो, बुझ्यो के थियो?
1: एकछिनमा त मेरो बुढो पनि आउनुहुन्छ, झन् रमाइलो
2: पनि भएको छैन, तिमीहरूसँगै रमाइलो गर्ने त हो।

0: இளம்பு பிரேக் டைம்.
1: Aruniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalzo. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalzo. Email: Hotel Aruniku @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shagar Subali Nagarpalika 5, Sindhupalzo.
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: एलम्बु FM 89.6 MHz

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। देशभरका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन। नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि 5 बुधे प्रस्ताव अगाडि सारियो। सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र असोजभित्र नवीकरण गर्नुपर्ने। कोलेश्वरमा गोली चल्यो, 3 जना लागू औषध कारोबारी नियन्त्रणमा। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का। पाकिस्तानको अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, 14 जना बेपत्ता। र फिफा विश्वकप 2026 को फाइनल खेल आज राति 12:45 बजे स्पेन र अर्जेन्टिना भेट्दै। मैलम्बु खबरको शुरूमा स्थानीय खबर। मैलम्ची नगरपालिका 12 बाहुनीपाटी स्थित झोलङ्गे पुलबाट 1 जना युवकले सिन्धु खोलामा हाम फालिएको छ। चौतारा साँगाचो गढी नगरपालिका अन्तर्गत पर्ने स्याउलेका वीरकाजी तामाङले आज पुलबाट नदीमा हाम फालेको स्थानीय स्रोतले जनाएको छ। उनी सिन्धु खोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य तीव्र पारेको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्राप्त समाचारमा जनाएको छ। नेपाल चीन व्यापारको प्रमुख राजमार्ग स्थलमार्ग स्याप्रुबेसी रसुवागढ़ी सड़क खण्ड अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको काम बढ़िरहेको छ। गत वर्ष चीनतर्फको लेन्दी खोलामा आएको बाढ़ीले सड़कका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि निर्माणसँगै सड़कलाई 2 लेनमा विस्तार गर्ने काम अगाडि बढ़ाएको थियो। निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़कका धेरै स्थान हिलम्बे बनेका छन्। सड़क खण्ड चौड़ा पार्ने काम भइरहेका कारणले मालवाहक सवारी साधनलाई सञ्चालनमा कठिनाई भइरहेको छ। विशेष गरी नेपाल चीन बीचको आयात निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँगुरो र हिलोयुक्त सड़क पार गर्न समस्या हुने गरिएको छ। रसुवागढ़ी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त व्यापारिक नाका हो। दैनिक रूपमा 100 मालवाहक सवारी साधन यही मार्ग हुँदै चीनको केरूङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात गर्ने गर्दै आएका छन्। फेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशैभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधारका सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अगाडि बढ़ाउन निर्देशन दिएको हो। समितिकै सभापति समीक्षा बासको सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यान राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसै गरी रूपेन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न पनि अनुरोध गरिएको छ। समितिले बालबालिकाले पाउँदै आएका दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताको अनुसार पर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशैभरका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिलेसम्म 1195 जना बालबालिका आश्रित रहेका छन्। पुरानो र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 3 सुधार गृहहरूमध्ये 4 वटा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान गर्न र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह नियमित महाधिवेशन पक्षधरले 5 बुधे ठोस प्रस्ताव अगाडि सारेको छ। समूहले सम्पर्क कार्यालय चुना देवीमा आइतबार आज पत्रकार सम्मेलन गर्दै 5 बुधे प्रस्ताव अगाडि सारेको छ। निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गरिएको पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउबा पक्षले जेठ 18 गते नै निम्नलिखित 5 बुधे समझदारीको प्रस्ताव पठाएको बताएका छन्। पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू डाक्टर शशंक कोइराला, कृष्ण प्रसाद सिटौला लगायतका नेताहरूलाई राखेर विश्वकर्माले पत्रकार सम्मेलन गर्दै चौथो महाधिवेशनबाट
14 महाधिवेशनबाट नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई विशेष महाधिवेशनको कार्य समितिसँग कार्य योजना समायोजन गरी गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिनुपर्ने पहिलो माग राखेका छन्। पार्टी एकताका लागि आफ्नो पक्षले हदैसम्म लचकता अपनाएको तर संस्थापनले पहिले भएका सहमति भन्दा फरक कुराहरू बाहिर ल्याएर एकतामा अवरोध सृजना गरेको आरोप समेत लगाएका छन्। पोखरा बस पार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पर्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार बस पार्कको जग्गामा बसोबास गरी

शनिबार प्रतिवेदन सार्वजनिक गरेको छ। समितिको संयोजक तथा महानगरका सूचना अधिकारी कृष्ण तिवारीको अनुसार प्रारम्भिक अध्ययनमा 233 परिवारको अन्यत्र पनि घर जग्गा रहेको पुष्टि भएको छ। थप छानबिनमा 13 परिवार वास्तविक सुकुम्बासी भएको पुष्टि भएपछि अन्तत 220 परिवारसँग अन्यत्र सम्पत्ति रहेको निष्कर्ष निकालेको छ। अन्यत्र घर जग्गा भएको परिवारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अझै पनि निर्णय भइ नसकेको महानगरले जनाएको छ। वास्तविक सुकुम्बासी भूमिहीन सुकुम्बासीका लागि भने अर्को समिति मार्फत उपयुक्त सरकारी जग्गा पहिचान गरी व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाइनेछ। त्यसपछि वडा महानगर र राष्ट्रिय भूमि आयोगको सिफारिश मार्फत मालपुर कार्यालयबाट लालपूर्जा उपलब्ध गराइने प्रक्रिया अगाडि बढ़िनेछ। पोखरा उपत्यका नगर विकास समितिले 2031 सालमा बस पार्क निर्माणका लागि 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर समयक्रममा सड़क मापदण्ड बिक्री सटपटा र अनाधिकृत बसोबासका कारण अहिले बस पार्कको क्षेत्रफल घटेर 26 रोपनी मात्र सीमित भएको छ। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरूले सूचीकरण तथा नवीकरण गर्न अनुरोध गरिएको छ, जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गराउनु पर्ने उल्लेख गरिएको छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानको आधारमा नवीकरण गराउन सकिने पनि अनुरोध गरिएको छ। अस्थायी बसोबास गरिरहेको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख गरिएको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रको आधारमा जैविक पहिचान मार्फत गराउनु पर्ने उल्लेख गरिएको छ। तर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसकिने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्तसम्म रहेको भन्दै मन्त्रालयले वडा कार्यालयमा भीड़भाड़ कम गरी नवीकरण कार्य व्यवस्थित गर्न पनि अनुरोध गरिएको काठमाडौँ महानगरपालिकाले कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाए 3 लागो औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागो औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुभाष चन्द्र बोहरक अनुसार आज दिउँसो 4:30 बजे गोप्य सूचनाको आधारमा 1 भारतीय नागरिक सहित 3 पक्राउ गरिएको छ। उहाँको अनुसार उनीहरू भारतदेखि ठूलो परिणाममा लागो औषध ओसार पसार गरी बेचबिखन अपराधमा संलग्न रहँदै आएका थिए। प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ र घटनाको विस्तृत विवरण र पक्राउ परेका नागरिकको विस्तृत विवरण आउन भने बाँकी नै रहेको छ। रुकुम पूर्वमा केन्द्रबिन्दु भएर 5 म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज साँझ 4:30 समयमा रुकुम पूर्वको कोल क्षेत्रमा केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार 5.0 म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पको धक्का रुकुम पूर्व सहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ। अर्घखाँसी दाङ रोल्पा लगायतका आसपासका जिल्लामा स्थानीयवासीहरूले कड़ा धक्का महसुस भएको उल्लेख गरिएको छ र भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। एलम्बु खबरमा अब खेल खबरमा पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा 5 अफगान नागरिकहरूको मृत्यु भएको छ भने 14 बेपत्ता भएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजको अनुसार उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट 5 को शव फेला परेको छ र उनीहरूलाई
इरान प्रवेश गर्ने उद्देश्यका साथ हेमाण्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अगाडि बढेका 19 जना समूह रहेका छन् र स्थानीय अधिकारीको अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सकिने अनुमान गरिएको छ। अत्याधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सकिने आशंका गरिएको छ। बेपत्ता रहेका 14 जनाको खोजीको लागि सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन्। उद्धार कार्य जारी रहेको अधिकारीले बताएको छ।

0: प्रमुख खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिको उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टुडियोमा खेल नेपाली समयअनुसार राति 12:45 हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेका छन् भने स्पेनले जम्मा 1 गोल मात्रै गरिएको बिहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा आज अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्ष युवा स्टार लामिन यामाल र 39 वर्ष स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्ष गरौं पुनः एकपटक। देशभरका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन। नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि 5 बुधे प्रस्ताव अगाडि सारियो। सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र असोजभित्र नवीकरण गर्नुपर्ने। कुलेश्वरमा गोली चल्यो, 3 जना लागो औषध कारोबारी नियन्त्रणमा। पूर्व केन्द्रबिन्दु भएर 5.0 भूकम्पको धक्का। अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, 14 जना अझै पनि बेपत्ता। र फिफा विश्वकप 2026 फाइनल खेल आज राति 12:45 स्पेन र अर्जेन्टिना भिड्दै। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि 4 गते बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangat Sukhgadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangat Sukhgadi Nagar Palika 5 Sindhupalcho. Email: hotel aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhani Nagar Palika 5, Sindhupalcho.
5: Elambu FM 89.6 MHz.

Mata e lambu e felice invece. Sotto e buoni giù, non lo so.

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा लिएर आएका छौं। हामीले विगतका दिनहरू जस्तै आज पनि एफिसीको पुस्तकबाटै तपाईहरूलाई परमेश्वरको वचन सुनाउँदै अध्ययन गर्दै उत्साह दिन गइरहेका छौं। आउनुहोस्, हामी अध्ययनतर्फ अगाडि बढ्नेछौ। हामी एफिसीको पुस्तक अध्याय पाँचबाट आज यो वचनको भागलाई अगाडि बढाउँदैछौ। यहाँ पाँचबाट हामी एक्काइस पदसम्म पढ्दै जानेछौ। प्रेरित पावलले यो पुस्तक चाहिँ जेलखानामा रहँदाखेरि, रोमीको कैदमा रहँदाखेरि उनले एफिसीको मण्डलीको लागि लेखेका हुन्। यो पत्र इस्वी सम्वत् 60-61 ताका लेखिएको हो र विशेष गरी एफिसीको मण्डलीमा रहेका विश्वासीहरूको लागि, मण्डलीका लागि यो पत्र लेखिएको हो। तर पनि त्यति बेला लेखिएको यो पुस्तकले अहिले पनि तपाईँ र मेरो जीवनमा पक्कै पनि नयाँ ऊर्जा, सकारात्मक विचारहरू अवश्य पनि दिएका छन् र हामीलाई उत्साहित गरिरहेको छ कि यो पुस्तकले हामी ख्रिस्टमा अझै बलियो भएर अगाडि बढ्दै जाउँ। आउनुहोस्, हामी पाठ गर्दै अगाडि बढ्नेछौ। पाँच अध्यायको एक पदमा यसरी लेखिएको छ, यसकारण प्रियहरू, प्रिय बालकहरू झैं परमेश्वरको देखासेकी गर्नेहरू हौ, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर उहाँलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस्, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्, तर बरू धन्यवाद दिने काम होस्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई, जो मूर्ति पूजक हो, ख्रिस्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो। ज्योतिका सन्तान झै हिडुल गर, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर। अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरु तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कुराहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो। यसैले यसो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ, र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसहरू जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसै कारण मूर्ख नहो, तर प्रभुको इच्छा के छ सो बुझ। डाक मध्यले नमातियो, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस। हालेलुया। प्रियहरू, हामीले यहाँ पाठ गरेको खण्ड चाहिँ एफिसीको पुस्तक पाँच अध्यायको एकदेखि एक्काइस पदसम्म रहेको छ। प्रेरित पावलले एफिसीको मण्डलीका विश्वासीहरूको लागि यो पत्र लेख्नुभएको हो। विशेष गरी मण्डलीमा विभिन्न किसिमका समस्याहरू त्यति बेला आएको थियो। मण्डलीमा को ठूलो को सानो भन्ने समस्या थियो। मण्डलीमा को अन्य जाति को यहुदी भन्ने समस्या पनि थियो। जसले मण्डलीमा भएका विश्वासीहरूबीच बेमेल ल्याएको थियो। मण्डलीमा एकता पनि आवश्यक थियो र त्यो सँगसँगै मण्डलीमा जुन पहिले जीवनयापन गरिरहेका मानिसहरू थिए, जुन अन्य जातिहरूले संसारमा रहँदाखेरि जुन जीवनयापन गरिरहेका थिए, त्यही जीवनयापन उनीहरूले अझै पनि यीशुलाई पाइसक्दा पनि गरिराखेको देखिएको कारणले गर्दाखेरि पाउलले अब पुरानो जीवन, पुरानो स्वभावहरू

सिकाउँदैछन् प्रियहरू। पद एकमा चाहिँ पावलले मण्डलीलाई एउटा बालक झैं सम्बोधन गरेका छन्, किनभने पावलले भन्दछन् कि तिमीहरूको जीवन चाहिँ एउटा बालक झैं हुनुपर्दछ। एउटा बालकले के गर्छ प्रियहरू? आमा बुवाहरूले जे गर्यो त्यही बालकले सिक्दछ, देखासेखी गर्दछ। पावलले पनि भन्दछन् कि तिमीहरू चाहिँ एउटा बालकहरू झैं परमेश्वरको देखासेखी गर्ने हो। हो, पक्कै पनि विश्वासीहरू देखासेखी गर्ने एउटा बालक झैं हुनुपर्दछ। दुधे बालकमा के कुरा हुन्छ तपाईँ हामीले देखेका छौं। उनीहरू निकै निर्दोष हुन्छन्। उनीहरूले आमा बुवाहरूको देखासेखी गर्दछन्, आफ्नो वरिपरि भएका मानिसहरूको देखासेखी गर्दछन्। प्रियहरू, विश्वासीहरूलाई यहाँ पावलले भन्दछन् कि तिमीहरू बालक झैं परमेश्वरको देखासेखी गर्ने हो। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। प्रियहरू, आजको यो खण्डले पनि विशेष गरी तपाईँ र हाम्रो जीवनमा येशु प्रभुको जस्तो प्रेम हुनुपर्दछ भन्ने कुरा सिकाउँदछ। येशु प्रभुले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुभयो कि प्रियहरू, उहाँले आफ्नो जीवनलाई नै उहाँले क्रूसमा बलिदान गर्नुभयो। उहाँद्वारा तपाईँ र हामी अनन्त जीवन हामीले प्राप्त गरौं, हाम्रो पापको क्षमा होस् भनेर येशु प्रभु आजभन्दा 2000 वर्ष पहिले कलवरी क्रूसमा उहाँलाई मारियो। उहाँ मर्नको लागि तयार हुनुभयो। उहाँ क्रूसमा एउटा निकै नै दर्दनाक मृत्यु उहाँले सहनुभयो। किन भन्दा प्रियहरू, उहाँले मानिसलाई धेरै नै प्रेम गर्नुहुन्थ्यो। परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी सधैँ ख्रीष्ट येशु हाम्रो निम्ति मर्नुभयो। प्रियहरू, पावलले यही कुरा यहाँ बताउँदछन् कि तिमीहरूमा यस्तो प्रेम होस् कि जो येशु ख्रीष्टमा थियो, जसले मण्डलीको लागि उहाँले बलिदान दिनुभयो। त्यो बलिदान एउटा यस्तो बलिदान हो जो कोहीले दिन सक्दैन। संसारको पाप उठाई लैजानको लागि क्रूसमा आफ्नो प्राण अर्पण गर्ने येशु ख्रीष्ट मात्रै हुनुहुन्छ, अनि उहाँद्वारा मात्रै पाप क्षमा छ, अनि उहाँद्वारा मात्रै मुक्ति र उद्धार छ। यहाँ त्यही भनिएको छ, जसरी ख्रीष्टले आफू एउटा बलिदानी भएर प्रेम हामीमा देखाउनुभयो, हामीमा पनि त्यही किसिमको प्रेम हुनुपर्दछ भनेर पावलले बताएका छन्। तीन पदमा, तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस् जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। प्रियहरू, जब तपाईँ हामीले येशूलाई विश्वास गर्छौ, उहाँलाई पछ्याउँछौ, हामी बीचमा पक्कै पनि पहिलेको जीवनमा विभिन्न किसिमका लालचहरू, लोभहरू, विभिन्न किसिमका अशुद्धताहरू, व्यभिचार पक्कै पनि थियो होला। तर अब उहाँलाई पछ्याउने व्यक्तिको जीवनमा पक्कै पनि यी कुराहरू सुहाउँदैन भनेर यहाँ भनिएको छ। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्टेउली नगर्नु यी सुहाउने कुरा होइनन्। यहाँ सुहाउने र नसुहाउने कुरा पावलले बताएका छन्। हामीले कुनै कुराहरू पहिरन्छौं हाम्रो जीवनमा, हामी कुनै बिहेमा जाँदाखेरि हामी राम्रो कपडा कोट लगाउँछौ, हामीसँग जे छ एकदमै राम्रो कुराहरू हामी लगाउँदछौ। हामी मण्डली आउँदा अलिकति राम्रो कपडाहरू हामीले खोजेर लगाउँदछौ, जसले हामीलाई राम्रो शोभा दिन्छ भने हामी ठान्दछौ। तर तपाईँ विचार गर्नुहोस्, कुनै शोकको घरमा कुनै मानिसको मृत्यु भइरहेको छ अनि त्यहाँ मानिसहरू शोकमा डुबेका छन्, त्यहाँ तपाईँ एकदमै राम्रो सुट बुट लाएर निकै सजिएर तपाईँ जानुभयो भने के हुन्छ प्रियहरू? पक्कै पनि त्यो कुराले तपाईँलाई शोभा दिँदैन। यहाँनिर के कुरा सुहाउने र के कुरा नसुहाउने भनेर भनिएको छ। पक्कै पनि विश्वासी जीवनमा अब विभिन्न किसिमका पापमय स्वभावका कुराहरू सुहाउँदैनन्, किनभने तपाईँ र हामी एक समय त्यस्तै जीवनयापन गरेका थियौं, तर अब ज्योतिको सन्तान हामी भइसकेपछि हामी बीच यी सबै कुराहरू हुनुहुँदैन भनेर पावलले बताएका छन्। कुनै पनि किसिमका मूर्ख बातचित पनि तपाईँ हामीले गर्न हुँदैन प्रियहरू। कुनै पनि ठट्टेउली कुराहरू जसको कुनै अर्थ छैन। हामीले योभन्दा अगाडि हेर्यो कि तपाईँले बोलेको हरेक शब्दले मानिसलाई उत्साह दिने, मानिसलाई अनुग्रह मिल्ने मिठो वचन तपाईँ हाम्रो हुनुपर्दछ। तर धेरै समय हामी बोल्ने कुरालाई हामी ख्याल ठट्टा, ठट्टेउली, रमाइलो र बेफाइदाका कुराहरू हामी गर्दछौ। त्यो कुरा चाहिँ प्रियहरू एउटा विश्वासीको जीवनमा नसुहाउने कुरा हो भनेर पावलले बताएका छन्। किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई जो मूर्ति पूजक हो, ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। प्रियहरू, यहाँ पावलले स्पष्टसँग बताएका छन् कि कुनै पनि किसिमको व्यभिचार, अशुद्ध क्रियाकलाप गर्ने मानिस अथवा लोभी, यी सबै कुराहरू चाहिँ एउटा मूर्ति पूजा हो। प्रियहरू, हामीले मूर्ति पूजा भनेर कुनै एउटा आइडललाई, एउटा ढुङ्गालाई अथवा काठ कुनै कुरालाई पूजेकोलाई मात्रै हामीले मूर्ति पूजा सम्झिन्छौ भने त्यो गलत हो। पावलले स्पष्टसँग बताएका छन् कि जति पनि पापमय स्वभावहरू हाम्रो जीवनमा यदि हामीले गर्छौं भने ती सबै मूर्ति पूजा हो।

0: यदि हामी ती कुराहरू अझै पनि हाम्रो जीवनमा हामीले गरिरहन्छौ, पावलले स्पष्टसँग बताएका छन् कि परमेश्वरको राज्यमा कुनै उत्तर अधिकार छैन। त्यस्तो स्वभाव यदि हामीमा छ भने पनि प्रियहरू, अन्तिमको दिनमा हामी न्याय आसनमा हामी बस्नै पर्छ, न्याय आसनमा हामी परमेश्वरको सामु हामी उभिनै पर्छ। अनि परमेश्वरले अधार्मिक मानिसहरू, मूर्ति पूजकहरू अनि अन्य थुप्रै व्यक्तिहरूलाई छुट्याउनु भए जसरी परमेश्वरले इन्साफ गर्नुहुन्छ। त्यसकारण पनि पावलले मण्डलीलाई चेतावनी दिँदै हुनुहुन्छ कि यी सबै कुराबाट हामी होशियार रहनु पर्दछ। छ पदमा कसैले कसैलाई खोक्रा कुराले धोका नदियोस्, किनकि ती कुराको कारणले अनाज्ञाकारितामाथि, अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्दछ। यसकारण तिमीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिमीहरू अन्धकार थियो, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान झैं हिड्डुल गर। प्रियहरू, यहाँ पावलले मण्डलीमा रहेका विश्वासीहरूलाई उहाँको वचन परमेश्वरमाथि विश्वास गर्नेहरूलाई के भन्दै हुनुहुन्छ भने, तिमीहरूको संगत पनि असल बनाओ। संगत निकै महत्वपूर्ण छ प्रियहरू। हामी थाहा पाउँदछौ कि एउटा टोकरीमा 10 राम्रो स्याउ र एउटा सडेको स्याउ हामीले राख्यौं भने केही समयपछि त्यो सडेको स्याउले अरू सबै राम्रो स्याउलाई पनि सडाइदिन्छ, बिगारदिन्छ। संगतको निकै महत्वपूर्ण हुन्छ भन्ने कुरा त्यसैबाट पनि हामीले थाहा पाउँदछौं कि तपाईँ र हाम्रो संगत कोसँग छ, तपाईँ र हाम्रो दिनचर्या कोसँग बितिरहेको छ। विश्वासी जीवनमा हामीले यदि साँच्चीकै हाम्रो सहभागिता परमेश्वरको भय मान्ने, परमेश्वरको धार्मिकताको जीवन जिउने व्यक्तिसँग छैन, तर संसारकै जीवनयापन गर्ने मूर्ति पूजकसँग मात्रै हाम्रो सम्बन्ध छ भने त्यसबाट प्रियहरू साँच्चीकै हामीलाई फाइदा गर्दैन। पावलले स्पष्टसँग भनेका छन् कि तिनीहरूसँग सहभागी नहौ, किनकि एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान झैं हिड्डुल गर। प्रियहरू, आज तपाईँ र हामी ज्योतिका सन्तान झैं हिड्डुल गर्नु आवश्यक छ, ज्योति झैं चम्किनु आवश्यक छ। डाँडामा बसालिएको घर झैं, हामीलाई थाहा छ डाँडामा बसालिएको घर जति बेला राति हुन्छ तब उज्यालो त्यहाँ बत्ती बल्छ, सारा बेसीका मानिसहरूले, वरिपरिका मानिसहरूले त्यसलाई देख्दछन्, कति सुन्दर हुन्छ, कति असल हुन्छ। प्रियहरू, बाइबलले स्पष्टसँग बताएका छन् जब तपाईँ र हामी प्रभुलाई विश्वास गर्दछौ, तपाईँ र मेरो जीवन झैं एउटा ज्योतिको सन्तान झैं हिँड्नु आवश्यक छ, ज्योतिको सन्तान झैं मानिसहरूको लागि एउटा मार्गदर्शन गर्ने, अन्धकारमा हिड्डुल गरिरहेका मानिसहरूको लागि एउटा ज्योति र मानिसहरूलाई उत्साह दिने, उनीहरूको पाप र अधर्मबाट फर्किएर एउटा ज्योतितर्फ अगाडि बढ्ने खालको उत्साह दिने जीवन तपाईँ र हाम्रो हुनुपर्दछ। 9 यहाँ पावलले भनेका छन्, किनकि सबै भलाई, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, र प्रभुमा मन पर्ने के हो सो सिक्ने कोशिश गर, अन्धकारका निष्फल कार्यहरूमा भाग नलियो, बरू तिनलाई प्रकट गरिदियो, किनकि तिनीहरूले गुप्तमा गरेका कामका विषयमा भन्नु पनि शर्मको कुरो हो, तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ जो ज्योति हो। यसैले यस्तो भनेको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यो कुराले के देखाउँदछ भने प्रियहरू, जसले गुप्तमा भए पनि आफूले परमेश्वरले देखेको छैन, परमेश्वरको नजरबाट म टाढा छु भनेर मैले जे गरे पनि हुन्छ भन्ने यदि कसैले सोचेर पाप र त्यो पुरानो जीवन हामीले जिइरहेका छौं भने हामीले अब आफ्नो जीवनलाई परमेश्वरको सामु ल्याउनु आवश्यक छ, किनभने उहाँ ज्योति हुनुहुन्छ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले सम्झिनु पर्दछ, उहाँबाट केही कुरा पनि लुक्न सक्दैन। गुप्तमा भएका सबै कुराहरू प्रकट गरिउन् भनेर यहाँ वचनमा बताइएको छ। यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। प्रियहरू, पावलले दिएको यो वचन पक्कै पनि पवित्र आत्माको प्रेरणाबाट प्राप्त भएको तपाईँ र मेरो लागि निकै लाभदायक छ। प्रियहरू, आज हामी धेरै समयको ख्याल गर्दैनौ, समयको पूरा सदुपयोग गर भनेर पावलले बताएका छन्, अनि दिन चाहिँ खराब छ। हामीलाई थाहा छ संसारमा विभिन्न किसिमका खराबी छन्, संसारका सबै कुराहरूबाट हामी सचेत रहनु पर्दछ, समयको पनि हामीले ख्याल गर्नु पर्दछ भनेर पावलले यहाँ सिकाएका छन्। पावलले फेरि भनेका छन्, मूर्ख नहो तर प्रभुको इच्छा के छ त्यो बुझ, दाखमध्येले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो, एउटाले अर्कोसँग भजन गीत आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। प्रियहरू, आजको यो वचन स्पष्ट छ, यसमा धेरै हामीले वर्णन गरिराख्नुपर्ने आवश्यक छैन, तर मलाई विश्वास छ तपाईँले आज यो वचनले दिएका कुराहरू हामी सबैका लागि एउटा चेतावनी पनि हो, मण्डलीका लागि एउटा उत्साह हो र हामीले हाम्रो जीवन एउटा ज्योति झैं अगाडि बढ्नुपर्ने कुरा पुनः स्मरण गर्ने कुरा पनि आजको वचनले बताएको छ। मलाई विश्वास छ आजको वचन हामीले अध्ययन गर्दै गर्दा, पाठ गर्दै गर्दा तपाईँले परमेश्वर तर्फबाटको बोलावट, उहाँको शब्द तपाईँले सुन्नु भएको छ। मलाई विश्वास छ कि आजको हामीले वचन अध्ययन गर्दै गर्दा हामीले आफूले आफूलाई एकपटक फेरि निहाल्ने समय परमेश्वरले दिनुभएको छ। हामी आफूले आफूलाई एकपटक निहालौं प्रियहरू, हाम्रो जीवन कस्तो छ? हो, हामीले उद्धार पाएका छौं, उद्धार पाएर हामीले आफ्नो जीवनलाई अस्त व्यस्त ढंगले जिइरहेका छौं, अथवा त्यो सित्तैमा पाएको उद्धार मुक्तिलाई हामीले मनन गर्दै परमेश्वरलाई धन्यवादी भएर उहाँले चाहेको जस्तो जीवन हामीले जिइरहेका छौं। हाम्रो संगत कोसँग छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ भन्ने कुरा आजको वचनबाट हामीले बुझेका छौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु कि अन्तिम पद यहाँ जसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ख्रीष्टको श्रद्धा गर्दै हामी विश्वासीहरूको बीचमा, उहाँका जनहरूको बीचमा, सन्तहरूको बीचमा एक अर्काका अधीनमा रहेर हामी केवल उहाँकै मात्रै गीत र उहाँको मात्रै धुनहरू, भजनहरू गाउँदै हामी परमेश्वरमा दिन प्रतिदिन रमाउँदै अगाडि बढ्न सकौं। प्रियहरू, म यही उत्साह दिन चाहन्छु, विश्वासीहरू, तपाईलाई प्रभुले आजको यो वचनबाट पक्कै पनि नयाँ उत्साह, एउटा चेतावनी र प्रेरणा दिनुभएको छ भन्ने मैले विश्वास गरेको छु। तपाईलाई परमेश्वरले धेरै आशिष अनुग्रह दिनुभएको होस्। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।
3: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो। आनन्द ल प्रलोभन री थातागै जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अंक 42 रे रंग इद स्वागत मुला ना वियोग तामाङ तिनी ना बेनन्द दातेन सन्तुष्टि पिन्म तामग देला लिचा ग्लगपमा थप सतर्क चिवारी प्रोत्साहित लाबरी से मुला पनुश्वर ग्याम हावा तामगदेसे ब्लुङ ग्याम योनन ताममुला थेन्दे सैतांसे याङ द प्रलोभन री सोचिला तामगदेसे क्षणिक आनन्द बावरी हामला दसै सैतांसे याङ द पिन्बा तामसे भविष्यरी परिणाम कादे बाबाला उत्पत्ति तीन अध्यायला छ जब मिङकोलासे थे दोङ फल चावरी ज्यावा देन च्याबरी रहर लाग्दो देन बुद्धि याङबरी थे दोङला चाह लदोसेला बिसी नाङजी तब थेसी थे दोङला फल थासी चाजी थेन्दे राङला खेपदा एन पिन्जी थेन्दे थे एन चाजी परमेश्वरजे हब्बदा चु फल चाबरी निषेध लस्युबा मुबा यद्यपि हब्बसे फल चाबरी निर्णय लासी तिग्द विषम चु लानन जबा म्राङ मुबा थेन्दे थेसी चुदा थेरङबा सेला रूपरी च्याजी जे से थेदा आनन्द पिन्ला हाजीबाई से जेबा न्यानमुला थेन्दे जेबा मामुला बिबरी थे जेबा मुबा बिबा आतामुला लुइरी लानन से गदे मुला जुन जेबा मृङ्गुला जब स्वाद पिनबौला थेन जब महसुस लमुला देन कि रङ्ला लाग्री जब अरे उदाहरण लागिरे केक आइसक्रिम कुकिज देन ड्यू कोक बेनला स्वाद लानन जब तामुला तसै थेनिक देश यङला शरीरदा यङला ज्यानदा जब स्वास्थ्य थानबरी हम्बा शोभा उचित पोषक तत्त्वका दे आपिन्बमुला जब याङ थे स्वादिष्ट चबसे गदे लालन चमुला थेने गदेसे याङदा जब महसुस लाबरी अहम लिच्छला रोग विकास तला अर्कोतर्फ ना हरेक छोरी नही चम्चा स्याउ साइडर बिगेगर तुङला चुला स्वाद आजेबा तासै स्वास्थ्य लाभदायक तमुला हिब्रु 13:4 बेहचा जम्मन मिला ओन्छरी जब तदौला ओछि मृङ हेम्बो नुवाङ्री खामै आजेब तबरी आता तिग्द विषम आजेब बानी बेहोर होसी छन्दो गदेला मृङ हेम हेम रोन छम ब्रेन्जी रब गदेदा परमेश्वर जे सजाय पिन्न अर्को मिदिन नुङबला जेसे दत्तन आनन्द पिनमुला तसै ब्या आरेब रेम्बो कोला गदेदेन मृङ कोला नुङ यौन सम्पर्क लमा चुला पर्नम लानन नुप ताबरी हम्ला रेम्बो कोले देन मी कोला सँगै फ्लाकिन नुङजी विषम लेबा सम्भावना तामुला हेने गदी देन तिजी मौसम गर्भधारण ताबरी हम्ला भावनात्मक क्षति तासिला निश्चित मुला मृङ कोलाला आत्मसम्मान माबरी हम्ला थेन्डे चु व्यवहारला लागिरी परमेश्वर प्रति जवाब दे ताला थे बेनन कारण ब्या फिर्क्याबला रेम्बो कोले देन मृङ कोला छेनिकला आनन्द याङला हेनी नुङसी विषम तर लानन आजबा मिना हिन्बा बिसी ओन्मुला 1 Timothy 6:9 तर फ्युको दोबरी माइबा मिगा देचा थेनी गदेला सेमरी खब आजेबा तामदेन नोङबा सेमसे लमा थेनी गदे फसब तला चु जम्मन मृङबा ताम गदेसे थेनी गदेदा नरगरी दोना लला जब सैतान री मृङमुला कि रङ टाङ्गा याङबरी आकर्षित मुसुला थेसे रङ द थेरङबा ग्लारी बोरबरी हामला जहाँ रङ लानन टाङ्गा याङबरी हम्स्युला देन चुसे रङ द रङसे सेम्बाला आनन्द ग्लुबरी अनुमति पिन्ना यद्यपि चु ग्याम्से रङ द यीशु ख्रिस्ट रङला विश्वास ग्याम थारेङ बोर्ला थे लुइरी धन सम्पत्ति ग्याम रङसे प्राप्त लबा आनन्दसे लिच रङ द विनाश देन लानन दुख पिन्ना या कर्की बिबमुला यदि हाजिबे तम सत्य ताबरी लानन जब नुङमुला विषम थे सायद सत्य आइन्बा इन्टरनेट री लानन मन्त्री परिषद गदी मुला जहाँ थेने गदेसे रङ द तिगै पिन्बा वचन लामुला फेलेछा तिरम अध्याय लबा मिसे रङ ला टाङ्गा याङमा लिच रङसे थेने गदे ग्याम दोषी हाइम सम्पर्क लाबरी अहम विक्रेता प्रेमी प्रेमिका वा रङला जानकारी बिना रङला बाचा लसेला जो हाइम ग्याम सावधान थान्छुगो सत्य रङबा मृङबा तम बिल्कुलन सत्य आता बरी हमला धन्यवाद रङनी द परमेश्वर से लानन आशिष पिनगई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ
2: Time check. It's 7 PM.
4: अहिले साँझको 7 बजेको छ।

धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अत्यन्तै मिठो दोहोरी भाका प्रस्तुत गरिदिनु भयो, घम्सा घम्सी परिसकेको थियो, हामी सुन्न अझै मजा आउँदा आउँदै पनि यो समयले नेटो काटिसकेर हामीले यो कार्यक्रम अन्तिम गरिसकेका छौँ। पक्कै पनि अर्को एपिसोडमा हामी जोड्नेछौँ यहाँहरू दुवैजनालाई, विशेष गरी सानु दाई यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ, त्यसै गरी सुशीला दिदी यहाँलाई सम्मान व्यक्त गर्छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ्दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँझो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 209,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा को तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई चाहिँ जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरणीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डण्डेधुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिए प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-969 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बासकोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिक उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
5: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुटे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको 5 बुटे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मीन विश्वकर्माले भन्नुभयो,
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यपालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले

0: भर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
1: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन
2: कमसेकम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
1: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट 100 नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवा रोपण गरेका छन्।
7: पाल्पाको रिद्धिकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्धिकोट गाउँपालिकाको एक बोट 100 नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
8: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनको लागि अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्न पर्छ।
7: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढ़ भएको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
2: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ, कमसे कम चार वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू चार पाँच वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
7: रिब्दीकोट गाउँपालिकाले आठवटै वडामा फलफूलको नमूना बगैँचा बनाउने उद्देश्यले किसान

0: लाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट 100 नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
1: अधिक मात्रामा रहेको यहाँको बाँझो चेकालाई उपयोग गर्ने र यहाँका किसानहरू कृषितर्फ अझ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
0: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
2: एक बोट 100 नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
0: एक बोट 100 नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ, यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जवाब दिँदै हुनुहुन्छ।
15: मेरो नाम सृष्टि, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
16: मेरो नाम युवराज, हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने। नमस्कार, मेरो नाम मनिता। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु।
17: बालबालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाखोकी भनौँ। अब यो रुगाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो, यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखेको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
18: नमस्कार, म सरबानी पौडेल। आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला।
19: नमस्कार, मेरो नाम इच्छा। हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने।
17: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ। अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना, अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ। र जुन ज्वरो भन्छ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ रुगाखोकी र झाडा पखाला ज्वरो, अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि, अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ, त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवत मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुरा जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ, त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो। अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानी पुरी भयो वा समोसाहरू कुनै पनि खानेकुराहरू खाँदाखेरि त्यो कतिको स्वस्थ छ त्यसमा तपाईँ हामीले विचार पुर्याउनै पर्ने हुन्छ, अनि मात्र हामीले त्यस्तो खानेकुराहरू साँच्चै नै अब शुद्ध छ सुरक्षित छ भन्यो भने खानुहोला। होइन भने अब खानेकुरा अर्को एउटा प्रमुख कारक हो जुन संक्रामक रोगहरू लाग्न सक्दछ, विगतमा हामीले देख्दै पनि आएका छौँ, र यसमा तपाईँ हामीले विशेष ध्यान पुर्याउनु पर्ने चाहिँ हुन्छ। केटाकेटीहरूलाई पनि अब स्कुल जाँदाखेरि स्कुलमा खानेकुराहरू अब त्यो खास गरी स्कुलले खुवाउने गर्छ, त्यो कतिको सुरक्षित छ त्यसमा पनि अभिभावकहरूले ध्यान दिनु पर्यो। र बालबालिकाले पनि बाहिर निक्लिँदाखेरि किनेर खानुपर्ने भएको हुनाले उहाँहरूलाई सकेसम्म किन्नलाई चाहिँ अलिकति यो उहाँहरूलाई सकेसम्म बाहिर किनेर नखाओस् भन्नेको लागि पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद।
14: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।

प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आईसिंह तामाङ छु भने यति बेला मेरो युवा आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अनि विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा भरपूर सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रोग्राम सुनिराख्नु भएको छ। सो यो प्रोग्राम यति बेला तपाईँले हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट काठमाडौँ, नुवाकोट, दाहदिङ र सुवामा, कुवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका यी विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ भने तपाईँहरूले हामीलाई अनलाइनको वेबसाइट, फेसबुक पेज लगायतका विभिन्न सामाजिक सञ्जालहरूबाट पनि एकैसाथ प्रोग्राम सुनिराख्नु भएको छ र सुन्न पनि सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्राम रातिको 9 बजेबाट 10 बजेसम्म सुन्न पाउनुहुनेछ, सुन्दै आइराख्नु भएको छ। त्यसैको सन्दर्भमा आज हामी आइतबारे बसाईमा छौं, पहिलो बसाईमा तपाईँहरूको माझमा जोड़िएको छ। कार्यक्रम प्रस्तुतामा छु म आईसिंह तामाङ र यति बेला तपाईँहरूले फ्रिक्वेन्सीबाट विभिन्न स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ रेडियो सेट अनि मोबाइल सेटबाट भने तपाईँहरूले यो लगायतका अन्य विभिन्न देश परदेशबाट हामीले सुन्नका लागि हामीले तपाईँहरूको लागि माध्यमहरू खुल्ला गरिसकेको छ। सामाजिक सञ्जाल फेसबुक पेज अनि मोबाइलको गुगल क्रोमबाट पनि तपाईँहरूले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। हेलम्बा एफएम सुन्दै कार्यक्रममा मजाले यो रातिको समयमा प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सहभागिता पनि जनाउन सक्नुहुनेछ। र रातिको समय छ अनि यति बेला धेरै ठाउँहरूमा पानी परिरहेको छ आज, होइन? अब कतिपय ठाउँहरूमा चाहिँ अब एकदमै ठूलो पानी परिरहेको छ, होइन? अब मौसमविदहरूले पनि एकदमै उच्च सतर्कता अपनाउनका लागि आग्रह पनि गरिरहेको छ। तपाईँहरू पनि एकदमै सुरक्षित तरिकाले बस्नुहोला, केयर गर्दै बस्नुहोला। यो रातिको समय आज र भोलि एकदमै ठूलो पानी पर्ने, ठूलो वर्षात हुने भनेर चाहिँ मौसमविदहरूले एकदमै सूचनाहरू निकालेर प्रसारण गरिरहेको छ। सो कारणले गर्दा सम्पूर्ण श्रोता महानुभावहरू, जति पनि रेडियो सुनेर बस्नु भएको छ, सबैजना सुरक्षित तरिकाले बस्नुहोला यही अनुरोध गर्न चाहन्छु। यो रातिको समय छ, पक्कै पनि धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, खाना खाएर पनि सुतिसक्नुभयो होला। कतिपय श्रोताहरू त अब खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाएर मजाले आराम गर्दै हुनुहुन्छ होला। कतिपय श्रोताहरू अब खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, होइन? अब विभिन्न कामले गर्दा यो साउनको बेला छ, धेरै ठाउँहरूमा कोदो रोपाईको कामहरू एकदमै धमाधम चलिरहेको छ। पक्कै पनि आफ्नो मेलापाती र दिउँसोको समयमा एकदमै बिजी व्यस्तता हुनुहुन्छ, थकित अवस्थामा हुनुहुन्छ र यो रातिको समयमा आराम गर्दै हुनुहुन्छ, प्रोग्राम सुन्दै हुनुहुन्छ। कतिपय साथीहरू त निदाइसक्नु भएको छ, एकदमै थाकेर दिउँसोको कामले गर्दा।

भोलिको अर्को कामहरू पनि भ्याउनु पर्ने हुन्छ होइन. सो कारणले गर्दाखेरि अब आराम गर्दै हुनुहुन्छ होला. अब कतिपय साथीहरू यो रातिको समयमा पनि ड्युटी गर्दै हुनुहुन्छ, परदेशी साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ, लाइभ अन गर्दै आफ्नो ड्युटी गर्दै हुनुहुन्छ, ड्युटी निभाउँदै हुनुहुन्छ. सो जे जस्तो अवस्थामा रहनु भए तापनि केयर गर्दै बस्नुहोला, समय मिलेसम्म कार्यक्रमहरूमा सहभागिता जनाउनुहोला, प्रोग्रामहरू पनि सुन्ने गर्नुहोला, सुन्ने प्रयास गर्नुहोला. सम्पूर्ण श्रोता महानुभावहरूलाई हामी यही अनुरोध र यही आग्रह गर्न चाहन्छौ. आज पनि हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ, तपाईँहरूको फोन कल लिनेछौ, तपाईँहरूसँगको अबको एक घण्टा हामी तपाईँहरूसँगै सह यात्रा गर्नेछौ, मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौ. यो प्रोग्राममा तपाईँहरूले विशेष गरी रात्रिकालीन सन्देश राख्नुपर्ने हुन्छ, आफ्नो घर परिवारजना आफन्त इष्टमित्र सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ. त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ. कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 मा कल गर्नुहोला. अनि तपाईँले फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउनुहुन्छ भने तपाईँले फेसबुकमा सर्च गर्नुहोला हेलम्बा एफएम 89.6 MHz, त्यहाँबाट लाइभ प्रसारण भइसकेको छ. अडियो लाइभमा तपाईँले आफ्नो कमेन्टहरू राख्न सक्नुहुनेछ, आफ्नो साथीहरूमा यो लाइभ पुर्याउन चाहनुहुन्छ भने लाइभ सेयर गर्न पनि नभुल्नुहोला साथीहरू. यही अनुरोध गर्न चाहन्छु. कल गर्नका लागि नम्बर खुल्ला छ र कमेन्ट पनि गर्दै गर्नुहोला, कल गर्दै गर्नुहोला. कार्यक्रमको शुरूआतमा चाहिँ हामी तपाईँहरूको माझमा एकदमै मिठो गीत राख्ने बेला भएको छ. गीतपछि तपाईँहरूको फोन कल लिनका लागि, कमेन्टहरू लिनका लागि हामी आउनेछौ. तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला.

एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री। सुन्दै हुनुहुन्छ यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमलाई सुन्दै हुनुहुन्छ रेडियोको फ्रिक्वेन्सीबाट। र आज पनि हामी तपाईँको फोन कल लिनका लागि जोडिसकेको छ। तपाईहरूले यो प्रोग्राममा कल गर्नुहुँदै आफ्नो घर परिवारजना आफन्त इष्ट मित्र साथी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25। 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, उहाँको फोन यति बेला कटिसकिएको छ र फेरि पनि कल लगाउँदै आउन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ हामीले 98 60 52 55 25। सोही नम्बर हुँदै कार्यक्रममा रात्रिकालीन सन्देश राख्नका लागि जोडिन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट पनि धेरैजना श्रोता साथीहरूले हामीलाई हेरिराख्नु भएको छ र कमेन्टहरू पनि गरिराख्नु भएको छ। सो तपाईँहरूले पनि कमेन्टहरू राख्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू हामी अवश्य अनएयर गर्नेछौँ तपाईँहरूले है। र तपाईहरूले यो प्रोग्राम हाम्रो हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। शनिबार बाहेक अन्य दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्री आउने गर्दछ। सोही कार्यक्रममा तपाईहरूले आफ्नो घर परिवारजना आफन्त इष्ट मित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यो रातिको समय कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ होला, बनाउँदै हुनुहुन्छ होला, अब कतिपय साथीहरू त रातिको नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू सुतिसक्नुभयो होला, कतिपय साथीहरू प्रोग्रामको पर्खाइमा हुनुहुन्थ्यो, प्रोग्राम सुन्ने तर्खरमा होइन, प्रोग्राममा कल गर्ने, कल लगाउने, कमेन्टहरू गर्ने, आफ्ना साथीहरूमा मिठो निधरीको कामना व्यक्त गर्ने भनेर एउटा जमर्क गरेर बस्नुभएको होला। पक्कै पनि यो रातिको समय छ, धेरै ठाउँहरूमा चाहिँ पानी परिरहेको छ आज होइन, यति बेलाको समयमा, र तपाईँ हुने ठाउँहरूमा पनि पानी परिरहेको होला सम्भवतः आज। सो जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरू केयर गर्नुहोला, केयर गर्दै बस्नुहोला, सुरक्षित तरिकाले बस्नुहोस् यही कामना गर्न चाहन्छु। र हामीलाई धेरैजना साथीहरूको कमेन्टहरू प्राप्त भएको छ, सो कमेन्टहरू लिन चाहन्छु। साथीहरूको कमेन्टलाई हामी अनएयर गर्न चाहन्छु। कमेन्ट गर्नुभएको छ, गुड इभिनिङ दाजु विथ मी अमिना सुनवार भन्नुभएको छ।

0: फ्रम चाहिँ दोलखा नाइडुसिस स्पेसली मुटुनी सामगर फ्यारी सुशीला विश्वकर्मा मायलु सावित्र छेत्री त्यसै गरी दादा राज घले मगर अनि विवश कुलुङ तिलक विष्ट रत्नबहादुर थापा टेकु छेत्री अनि बुद्ध वज्राचार्य अभिरमान सुनवार कुमार प्रजा नवराज श्रेष्ठ अनि त्यसै गरी निरताको लागि अनि संगीता लामा कविता घतानी अलिसा लिम्बु हर्पल रोशनी किराती अञ्जना सरस्वता पोखरेल अनि धनु गजमेरको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अमिनाजी सो मिठो कमेन्टको लागि अनि गुड नाइट टु अल फ्रेन्ड माई बाई बाई भन्नुभएको छ। निशा थोकरजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु अनि रात्रिकाली नमस्ते हजुर म सुरज तुम्छा राई भोजपुर घर भइहाल मलेसियाबाट भन्नुभएको छ र नाइट विशेष राख्नु पर्दाखेरि सरतीर्थ राई योगिनी महाङ लिम्बु प्रतिमा स्पर्शी अनि सानुमाया शेर्पाको लागि योगेन इमेहाङ लिम्बु प्रतिमा स्पर्शी अनि त्यसै गरी राइनी राजकला अस्मी सोताङ कालीकमला लिम्बुनी अस्मित सुमिना आली सुमित्रा पाखरिन तामाङ ईश्वरी माया नेहाङ राई त्यसै गरी सुनी भुजेल अनिता नखोग अनि रोमन मुक्तान तामाङ आकाश राई मीडिया प्रेमी अनिसा राई त्यसै गरी नाना भूमिका राई अनि त्यसै गरी जनक मगर मीडिया प्रेमी निर्मु शेर्पा शान्तिराम दाहाल अस्मिता राई आशिका तामाङ माया तामाङ अनि माया राई अस्मिता बान्तवा राई सुस्मिता बस्नेत सुशीला विश्वकर्मा सोनिम शेर्पा सन्ध्या थोमा समीक्षा राई बान्तवा सोफिया राई लवली मिलिना सीआर अनि त्यसै गरी आमा बुबाको लागि अनि चामलिङ निर्मला राई सन्जु शेर्पा सन्जु रंजित राई सलिना कुलुङ लगायत मलाई चिन्ने नचिन्ने सबैजनालाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि अर्को साथीको कमेन्ट रहेको छ सो कमेन्ट पनि म लिन चाहन्छु। लेख्नु भएको छ उहाँले हेलो दर्शन दाई म चाहिँ पूर्वेली अन्जान सफल आयुष राई हो भन्नुभएको छ। नेपाल घर तेह्रथुम भई हाल युईबाट आज जन्मदिन मनाउनु हुने साथी युङजिन इमेहाङ लिम्बु योगेन इमेहाङ लिम्बु संगीता राई र नवराज राणा मगरलाई मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे मिस यु मुटु भन्नुभएको छ। अनि त्यसै गरी प्रेम तामाङ लोकेश्वर लिम्बु गोपाल भाइ अनि त्यसै गरी सुरेन्द्र श्रेष्ठ राज बडाथोकी कुमार गुरूङ राज बडाथोकी निरुतक सामलिङ अनि रमला साम्पाङ राई सरिता राई मीडिया प्रेमी अनिसा राई तीर्थ राई बान्तवा सोफिया अनि त्यसै गरी सुनिम शेर्पा अनि त्यसै गरी मिसिङ रेवत लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु आयुषजीलाई पनि र सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ तपाईँहरूले। यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्री प्रोग्राम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुतामा छु म आईसिंह तामाङ अनि प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यो रातिको समय धेरै ठाउँहरूमा पानी परिरहेको छ र पनि प्रोग्राम सुन्दै मजाले इन्जोय लिँदै हुनुहुन्छ भन्ने हामीलाई आशा गरिएको छ र यति बेला अर्को साथीको कमेन्ट पनि प्राप्त भएको छ युगेन लिम्बु सरलाई जन्मदिनको शुभकामना भन्नुभएको छ अनि त्यसै गरी गेट विल सुन भन्न चाहन्छु शर्मिला राईको लागि अनि मामु अञ्जन यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ अल फ्रेन्डको लागि गुड नाइट भन्नुभएको छ। कल्पना साम्पाङजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ के छ हजुरको खबर भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु मेरो हाल खबर समग्रमा एकदमै ठिकै छ। यति बेला हामी चौतारामा छौं चौतारामा चाहिँ सिमसिम पानी परिरहेको छ। पक्कै पनि चौतारामा मात्र सीमित नरहिकन अब आज धेरै ठाउँहरूमा चाहिँ पानी परिरहेको छ। पक्कै पनि धेरै ठाउँहरूमा चाहिँ वर्षा नै भइरहेको छ है आज र भोलि ठुलै पानी पर्ने भन्ने कुरा छ। समग्रमा खबरहरू सबै ठिकै छ र त्यस्तै गरी लेख्नु भएको छ पोखराबाट मनको साथी जीवन कार्की प्रोग्राम एकदमै राम्रो छ निरन्तरता दिनुहोला कार्यक्रममा आयोजक खुशी लाग्यो सम्पूर्ण साथीहरूलाई सम्झेको छ है भन्नुभएको छ। धेरै समय पछाडि जीवनजीले हामीलाई कमेन्ट गर्नुभयो जीवनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो माया र यो सपोर्टका लागि। धन्यवाद छ जीवनजी तपाईँलाई पनि अनि लेख्नु भएको स्वर्गीय साथीले हेलो दाई नमस्ते के छ खबर रामेश थाप फुलासीबाट क्षेत्रीय आयुष प्रोग्राम सुन्दैछु अब बस्नेसँग हजुरको लागि रेडियो होल फ्यामिलीको लागि गुड नाइट भन्दै छुटिन्छु ओके बाई बाई। भएको छ। आयुषजीले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला पनि टेलिफोन लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेर धाउनु पर्दैन मन्दिर मेरा लागि लेखि दे पुग्छ, हेर धाउनु पर्दैन मन्दिर मेरा लागि लेखि दे पुग्छ, नगर कुनै ताम धाम मेरा लागि लेखि दिए पुग्छ। सामुनको महिना सामुनको महिना धेरै केही गर्नु पर्दैन, सामुनको महिना धेरै केही गर्नु पर्दैन, तिम्रो हातमा मेहन्दीले मेरो नाम लेखि दिए पुग्छ, तिम्रो हातमा मेहन्दीले मेरो नाम लेखि दिए पुग्छ।
0: हजुर नमस्ते। हजुर नमस्ते। साउनको महिना धेरै कहीँ धाउनु पर्दैन, मात्र त्यो हातमा मेहन्दीले मेरो नाम लेखिदिए पुग्छ है।
1: हजुर हजुर पक्कै गर्ने, तिम्रो हातमा मेरो नाम लेखिदिए पुग्छ, मन्दिर चाहिँ धाउनु पर्दैन भन्न खोजेको है।
0: वा वा वा पक्कै पनि, अब के पाउनको लागि अनेकौ तपस्या किन गर्नु पर्यो, मात्र एउटा रिक्वेस्ट पुरा गरेपछि पुगिहाल्यो नि होइन। हजुर ल एकदमै मिठो यो साउन विशेष यो झाड आउँदैछ र यो विशेषमा नै मिठो लाइन कोर्नु भएको रहेछ। मनोजी बोल्दै हुनुहुन्छ है। हजुर अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ?
1: यति बेलाको समय भन्दा खाना खाइवरी होइन, अब हजुरहरू प्रोग्राम सुन्दै म त बसिरहेको थिएँ, कल ट्राई गरेको प्र्याक्टिस कल लाग्यो यस्तै छैन हजुर।
0: हजुर हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको थियो, कल ट्राई गर्दै हुनुहुन्थ्यो है।
1: हजुर हजुर
0: हजुर अनि सुनाइदिनुहोस् के छ नयाँ नौलो खबरहरू तपाईँको?
1: मेरो नयाँ नौलो खबर भन्नुपर्दा एकदम ठिक छ, सबै राम्रो छ। अब यता काठमाडौँतिरको भन्नुपर्दा पानी मजाले युज गरी परिरहेको छ, यस्तै जाने हजुर लगायत
0: हजुर म लगायत चौतारातिर पनि सबै ठिकै छ। दिउँसोको समयमा त मौसम ठिकै थियो र यति बेला चाहिँ पानी परिरहेको छ, मजाले झमझमी पानी परिरहेको छ। समग्रमा अरू सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: सन्देश भन्नुपर्दा त फर्स्ट अफ अल हजुरलाई नै गुड नाइट मेक्सिमेन्ट कामना शुभ पनि गर्न चाहे परिवारको रूपी, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला साथीहरू है, अब साथीहरू सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे, अनि हाम्रो ब्याकग्राउन्डमा जस्तो खेलमा आए गरेर सुनेर बस्नु भएको छ, सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्न चाहे है। हाम्रो विश्वकर्मा भने तिनै नतिने सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्र कामना गर्दैछु। हस्त
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मनोज जी हुनुहुन्थ्यो, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि, तपाईँहरूले जहाँबाट सुन्दै हुनुहुन्छ कल गर्न सक्नुहुनेछ, कमेन्ट पनि गर्दै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जेनुजी खाना लिनुभयो तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसकेको छ है। अनि यो रातिको समयमा के गर्दै हुनुहुन्छ? ए हजुर हजुर, अनि मौसमको अवस्था के छ धनकुटातिरको? हजुर हजुर, भनेपछि सिमसिम पानी चाहिँ परिरहेको नै छ। ए हजुर ओके ल ठिकै छ, अनि सुनाइदिनुहोस् आजको दिन कस्तो भयो तपाईँको? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद।
2: आज बर्थडे मनाउने चिनाखारी एजेन्टको अझै हुनुहुन्छ नवराजका नम्बर, अनि सरगम सानोको सानो बाघ हुनुहुन्छ, अनि यता काँसा राखी एटिएमको अर्जी हुनुहुन्छ सङ्गीता परिया। उहाँहरू तिनैजनालाई हेप्पी बर्थडे थियो जन्मदिनको, म धेरै धेरै फ्यामिली भन्न चाहन्छु। अनि केही साथीहरूलाई गुड नाइट विशेष राखी पर्दा जान्त सत्रायामको अधिकारी अनि प्रेम भण्डारी जितेन्द्र निर्माण गीता राई सुराज राई शर्मिका राई सविता राई शोभिला मङ्गल सजल मल्ला उपाचारी हुनुहुन्छ विपन्न राई शशिकला प्रसन्न पान्द्री अमिता नन्द सिंहवार भूमिका राई वर्षश्री शिखर श्रेष्ठ राई प्रसन्न बहादुर थापा चन्द्र बस्ने चौधरी सन्ध्या राई कलालिङ्गको कलाकार न्यारामिका नै हुनुहुन्छ एन्जेल दशीर गान्तव राजकालीको सुशी गान्तव राजकाली मगर प्रसन्न बहादुर ठुलो खर्च निकाल्ने हुनुहुन्छ प्रकाश युक्त। अनि यो त हिमाजुजा मेरो बस्नु भएको छ सानो सम्झना हर्पल टोल्नी लागि
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जिनुजीलाई है। र अर्को साथीले कमेन्ट गर्नु भएको छ सेवारो हजुर नमस्कार कार्यक्रम सुन्दैछु तेह्रथुमबाट भन्नुभएको छ सोनाजीले कमेन्ट गर्नुभएको छ र रात्रिकालीन सन्देशमा साथीहरू सम्झिनु पर्दा अप्सरा खड्का सबिना कन्दङवा सुनिता भण्डारी अप्सरा बस्नेत अप्सरा थापा अन्जिता मल्ल सम्झना सुनवार सिरिजला कल्पना विनिता सरिता बिनु रन्जु सविता लक्ष्मी रूपा मनसुन उर्मिला राज अनि त्यसै गरी लेख्नु भएको सठिक राम हिराबहादुर लीला क्रिस समीर केशव भरत देवमान मनिषा सरस्वती तुलसी एलिसा राधिका लेखक युक्त प्रसाद रतन शमशेर लगायत सम्पूर्णको लागि है भन्नुभएको छ। सोनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सुमिठो कमेन्टको लागि। र यति बेला लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अनिसा राई भन्नुभयो। हजुर अनिसाजी, खाना खानुभयो तपाईँले? हजुर हजुर, एकदमै हाम्रो पनि खाना भइसकेको छ है। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? ए हजुर हजुर, अनि सुनाइदिनुहोस् मौसमको अवस्था के छ तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको? ए पानी परिरहेको छ है। हजुर अनि आज भोलि दिनहरू कसरी बिताइराख्नु भएको छ, के कामहरू चल्दैछ गाउँ घरतिर? ए हजुर, कोदो रोपाईको कामहरू चलिरहेको छ है। हजुर मेरो खबर एकदमै ठिकै छ, रमाइलो छ, हामी सम्पूर्ण टिम नै एकदम सन्चै आरामै छ। र यति बेलाको समयमा मजाले पानी परिरहेको छ हामी हुने ठाउँतिर चाहिँ, अब यस्तै नै छ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले।

0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो अनिसा राई हुनुहुन्थ्यो, सो उहाँलाई पनि धन्यवाद छ यति बेला कमेन्ट गर्नुभएको छ हामीलाई। हेलो दादा, म पनि प्रोग्राम सुन्दैछु नि, अवि टु मुर्दीकी मनोज तिवारी अल टिमको लागि माराथी सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्दै छुट्टिन्छु भन्नुभएको छ। मनोजजीलाई धेरै धेरै धन्यवाद छ सो मिठो कमेन्टको लागि। शुभरात्री नेपाली, नमस्ते हजुर प्रस्तुताज्यू, म उदयपुरको चौदण्डी गढी नगरपालिकाबाट टेक बहादुर कुमार है भन्नुभएको छ। फेसबुक लाइभबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। टेक बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहे। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर रश्मि तामाङ है। रश्मिजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर खानपिन गर्नुभयो, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको यति बेलाको मौसमको अवस्था के छ? हजुर पानी परिरहेको छ है। हजुर अनि आजको दिन कस्तो भयो नि तपाईँको? ए घुम्न जानुभयो, घुमफिर गरेर आजको दिन बिताउनु भयो। ओके ल ठिकै छ, अनि प्रोग्राम त सुन्नु भएको नै होला। सुन्छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ? हजुर धन्यवाद। ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो रश्मि तामाङ हुनुहुन्थ्यो यता काठमाडौँबाट, उहाँले पनि सम्पूर्ण साथी भाइ घर परिवारजनमा शुभरात्री भन्दै बाहिरिनु भएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुर रात्रिकालीन अभिवादन छ तपाईँले पनि, शुभ नाम पनि पाइदिइहालौँ न है, चिनिया जस्तो चाहिँ लाग्यो आवाज चाहिँ मैले। एकदम एकदम, त्यही त अब तपाईँको आवाजबाट नै मैले चिनिसकेका थिएँ, तर नाम चाहिँ फ्याट आउन अलिकति गाह्रो भयो, र पनि भोइसबाट चाहिँ तपाईँले मैले चिनिसकेको थिएँ नि त है।
1: हजुर अब हजुरसँग त निकै टाइम पछि चाहिँ अब कुराकानी गरेको, यो आउँदै अब हजुर हेरौँ एसएममा त
0: हजुर एकदमै हो नि त, यो आवाज मजाले सुनिन्छ सुन्ने बित्तिकै। अनि खानपिन गर्नुभयो तपाईँले?
1: स्पेसली खानपिन भएको छैन, अब खानपिन टक्कर टेबलमा रेडी गरेर तपाईँको आवाज एकदम बुलन्द तरिका यो रात्रिकालीनमा एकदम फ्रेसो लाइफबाट सुनिरहेको हेरिरहेको अवस्थाको कारणले अब थोक ताराको सिन्धु पारातिर पनि मेरो यसो सोल्टिङ अर्कोतिर चाहिँ आवाज गयोस् न भने एक कल गरेको हजुर।
0: एकदम एकदम पक्कै भने अब यो आवाज यो प्रोग्राम नसुन्ने पक्कै पनि कोही पनि हुन्न, र पनि सुनिराख्नु भएको छ, साथमा माया पनि गरिराख्नु भएको छ नि त।
1: हजुर हजुर पक्कै पनि, तर अनियरमा यहाँ फेसबुकमा चाहिँ अलिकति तपाईँहरूको त्यहाँ भोइस चाहिँ अब अलिकति आवाज चाहिँ कम आइरहेको छ भन्नुपर्छ, अब फ्रिक्वेन्सी मार्फत अब अलिकति राम्रै तरिकाले जेस आइरहेको होला, तर फेसबुकमा चाहिँ हजुरको आवाज र हामी कन्भर्सेसन गरेको अलिकति आवाज चाहिँ कम सुइरहेको छ भन्न चाहन्छु हजुर।
0: हजुर हजुर हजुर एकदमै भन्नुपर्छ, अब हामी फ्रिक्वेन्सीमा चाहिँ ठिकै सुनिरहेको हुन्छ, तर यता सिधा लाइभ सुन्नुहुने साथीहरूको लागि चाहिँ अलिकति सानो आवाज सुन्ने भन्ने जानकारी चाहिँ हामीले एकदमै व्यापक रूपमा पाइरहेको नै छ है।
1: ओके नो प्रब्लम, यो हामीले यति सुन्नु पर्ने हामीलाई गर्व लागिरहेको छ, अब गर्वान्वित छौँ है, त्यो कारणले अब हजुरहरू यत्रो दुःख गरेर आउनुहुन्छ राति राति, अब मच्छरै तोक्दै हुन्छ कि बुझ्नुलाई है, अब जस स्ट्रगल गरेर आउनुहुन्छ त्यही पनि हामी सन्तुष्टि नै छौँ नि हजुर।
0: हजुर हजुर पक्कै पनि, तपाईँहरूले बुझ्नुहुन्छ र हामीलाई कार्यक्रममा सहभागी जनाउन यो प्रोग्राम मार्फत तपाईँहरूको माझमा मिठो भलाको सारी गर्नको लागि एउटा सहजता मिलेको छ नि त। हजुर अनि सुनाउनुहोस् धरानतिरको नयाँ नौलो खबरहरू के छ, दिनहरू कस्तो हुँदैछ आज भोलि?
1: हजुर, मेरो एकदम प्रेजेन्ट टाइम छ, अब धरानको मौसम त गर्मी नै छ, तर पनि आज त्यही टाइममा खासै घाम लागेन, अब वरिपरिको अब सर्खेल एकदम यो बर्सातको मौसम हो, त्यो कारणले अब हल्का पानी पर्छ, गर्मी घाम लाग्छ, अब वरिपरि यस्तै छ है धरानको हालसार। हजुर
0: पक्कै पनि अब यो जताततै यस्तै नै छ, आजभोलि दुई चार दिन चाहिँ अब मजाले पानी परिरहेको छ, जे होस् अलिअलि भए पनि पानीले यो गर्मीलाई थप सहजता मिलाएको छ।
1: हजुर
0: ओके, ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
1: हजुर, विशेष गरी हजुरलाई शुभ रात्रिकालीनको र हजुरको पेशीलाई एकदम निजुरीमा पनि देख्नुहोस् र हजुरले पनि हरेक दिनमा हजुरको सफलता कामना गर्न चाहन्छु र प्रत्यक्ष अप्रत्यक्ष रेडियो सुनिरहनु भएको सम्पूर्ण रेडियो प्रेमी विद्या प्रेमीहरूलाई पनि अब त्यस रात्रिकालीन भन्दै हजुरको छोटो बसाइबाट म अझै पढ्न चाहन्छु। ओके बाई पनि
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो किताब सिंहजी हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु र कमेन्ट प्राप्त भएको छ, गुड नाइट सम्पूर्ण साथीहरूको लागि बाई बाई भन्नुभएको छ, रिमा थामी हुनुहुन्छ, धन्यवाद सर रिमाजी तपाईँले पनि। अनि हेलो सर दर्शन नमस्कार, म धनकुटाबाट सुन्दैछु नि, सबैमा मिठो सम्झना मिठो माया शुभ छ पनि है भन्नुभएको छ, मुना राई तुम्छा हुनुहुन्छ, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। अनि आशिका तामाङ र सृजना मुखिया दुवैजनाले पनि धन्यवाद छ, दुवैजनाले गुड नाइट अनि सम्पूर्णमा मिठो सम्झना व्यक्त गर्नुभएको छ, धन्यवाद छ तपाईँहरू दुवैजनालाई। अनि लेख्नु भएको छ नमस्कार, रात्रिकालीन अभिवादन, हेलम्बा एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मित्रहरूलाई उपस्थितिमा फेसबुकबाट लाइभबाट हेर्दैछु, हाल रामेछापबाट काठमाडौँबाट कार्यक्रम सुन्दैछु र आजको रात्रिकालीन सन्देश राख्नुपर्दा सर्वप्रथम चाहिँ विशेष गरी यस कार्यक्रम सुनेर आफ्नो शुभकामना सन्देश मतलब रात्रिकालीन सन्देश राखेर साथ दिनुहुने सम्पूर्ण साथीहरूको लागि भन्न चाहन्छु। अनि त्यसै गरी कार्यक्रम एकदमै राम्रो छ लागिरहेको छ अब बुझ्ने सम्पूर्ण साथीहरूको लागि पनि गुड नाइट भन्न चाहन्छु र फेसबुकको फ्रेन्ड 5000 लागि भन्न चाहन्छु र हेलो एफएम टिमको लागि अलरेडी भनिहाली र सम्पूर्ण सिन्धुलीवासी काभ्रेलीवासी लगायत सबैजनालाई भन्नुभएको छ, कृष्ण मगरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर साथीको आवाज काटिएको छ, यति बेला कोही साथीको कमेन्ट प्राप्त भएको छ, हेलो हाई सुपर सेवा फर्स्ट टाइम सुन्दैछु, नाइस प्रोग्राम, इट्स मी एलिना राई भोजपुर घर भए हाल इटहरीबाट सुन्दैछु, आज विशेष जन्मदिन मनाउनु हुने साथी योगेन इमेहेङ लिम्बूको लागि जन्मदिनको शुभकामना र आज लङ टाइम पछि कुरा भयो रमेश कार्की साथीलाई पनि मिस भन्न चाहन्छु, बान्तुवा सोफिया राई मुना त्यसै गरी मुना बस्नेत एन्जिना दर्लामी मगर अनि त्यसै गरी सत्यकला इशारा अनुसा मगर त्यसै गरी पासाङ डिकी अनि लेख्नु भएको छ पाङकर्मा शेर्पा अनि त्यसै गरी निराश तामाङ अनि लेख्नु भएको छ टुलामा निरुता बान्थवा एण्ड सम्पूर्णको लागि भन्नुभएको छ एलिना राईजीले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्न चाहे र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बलिफीबाट मखमलीजी हुनुहुन्छ है? हजुर, अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर एकदमै, हाम्रो पनि खाना भइसक्यो भन्नुपर्छ, अनि सन्चै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ, अनि बलिफीतिरको मौसमको अवस्था के छ सुनाइदिनुहोस् न। हजुर पानी परिरहेको छ है? हजुर, अनि सुनाउनुहोस् आज भोलि दिनहरू कस्तो हुँदैछ तपाईँको? हजुर हजुर, भनेपछि घुमघाम गरेर यस्तो दिनहरू बिताइराख्नु भएको छ।
2: हजुर, आज चाहिँ घुमेरै हिजो र आज चाहिँ
0: हजुर हजुर, पक्कै पनि अब आफ्नो काम हो लागि पर्नु परिहाल्यो है जसरी भए पनि। हस् हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। हजुर, यति बेला राघवजी हुनुहुन्छ।
2: अनि मेरो हस्बेन्ड पनि बस्नु भएको छ, हस्बेन्डको लागि पनि शुभरात्रि मिठो गरी कामना भन्न चाहन्छु। अनि मेरो छोरो श्रीरामको लागि पनि शुभरात्रि मिठो गरी कामना भन्न चाहन्छु। छोरी श्रीलाई पनि शुभरात्रि मिठो नि गरी कामना भन्न चाहन्छु। अनि छोरो श्रीदेवको लागि पनि शुभरात्रि बाबु मिठो गरी कामना भन्न चाहन्छु। अनि त्यसरी म भन्दा अगाडि पश्चिम कल्याणको लागि पनि शुभरात्रि मिठो गरी कामना भन्न चाहन्छु। अनि त्यसरी यता उदयपुर भनेको मेरा बहिनी लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि त्यसरी यता सन्ध्यालाई शर्मा जीवन शक्तिको लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि भगवान हुने रजनी बहिनी लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि त्यसरी सन्ध्याला दार्जिलिङमा हुने बहिनी शर्मिला लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि त्यसरी अब यता सुन्नुहुन्छ चिन्तानी हुने सानो महादेव दादाको लागि रिना बहिनीको लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि त्यति पनि कल्पिनु सबैलाई चिनाजिने हिँड गर्ने माया गर्ने सम्पूर्णलाई पनि शुभरात्रि कामना भन्न चाहन्छु। जति पनि हेरेर सुनेर बसिरहनु भएको छ माया गरेर सबैजनाको लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि त्यसरी यता सुन्नुहुन्छ होला कृष्ण परिवार भाइको लागि पनि शुभरात्रि कामना भन्न चाहन्छु। अनि जति पनि देश विदेशमा हुने सम्पूर्ण भाइ बहिनी
0: ओके, बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। म खोमलीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अरूको साथीले कमेन्ट गर्नुभएको छ, गुड नाइट टु अल फ्रेन्ड भन्नुभएको छ भावना मगर, सो धेरै धेरै धन्यवाद छ भावनाजी तपाईँले पनि। अनि गुड नाइट दादा सम्पूर्ण साथीहरूको लागि भन्न चाहन्छु है, शुभरात्रि मेरो घर परिवारको लागि है त भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ। निरुता बान्तुवाजीले पनि नमस्ते गर्नुभएको छ। अनि मीना चामलिङजीले पनि नमस्ते गर्नुभएको छ र माया लामाजीले पनि नमस्ते गर्नुभएको छ। दुवैजनालाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, शुभ नाम पनि सुनिदिहालौ है। आवाज सुन्नु भएको छ? हजुर नमस्ते। हजुर शुभ नाम सुनिदिहालौ न है। हजुर साथी हुनुहुन्थ्यो, हामीलाई कल गर्नुभएको थियो तर उहाँको आवाज हामीले सुनिरहेको थियो तर हाम्रो आवाज चाहिँ उहाँले सुन्नु भएनछ। सो फेरि पनि कल लगाउँदै जोडिन होला भन्न चाहन्छु है। अलिकति नेटवर्कको समस्याले पनि गर्न हुन सक्छ, सो कारणले गर्दा अलिकति नेट हुने ठाउँबाट कल गर्नुभयो भने अवश्य कल लाग्ने सम्भावना अब्बल नै हुनेछ, हामी यही आशा गरौं है। कार्यक्रममा कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ तपाईँहरूको लागि, जहाँबाट प्रोग्राम सुन्दै हुनुहुन्छ कल ट्राई गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते झोरले, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर राज घले मगर हुनुहुन्छ है। हजुर राजजी, अनि खाना खानु भयो तपाईँले?
3: हजुर मेरो खाना भइसक्यो, खाना खाएर हजुरहरूलाई सुन्दै बसिरहेको भनौँ न, हजुरको पनि भइसक्यो होला
0: है। हजुर हजुर, एकदमै खानपिन भएर नै कार्यक्रममा जोडिएको हो। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ?
3: हजुर यतिखेर त अब हजुरहरूलाई सुन्दै बसिरहेको छ, अब सुत्ने तयारीमा हुनुहुन्छ।
0: हजुर सुत्ने तयारी गर्दै हुनुहुन्छ, अनि सन्चै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् त, दिनहरू कस्तो हुँदैछ, दिनहरू कसरी बिताइराख्नु भएको छ आज भोलि?
3: हजुर अब दिनहरू त होइन, सधैँ अब ड्युटी गऱ्यो बस्यो यस्तै।
0: हजुर जे होस् ड्युटी गर्ने, ड्युटीमा नै दिनहरू कटाइराख्नु भएको छ है? हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो। भारतबाट भए पनि हामीलाई सम्झिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ।
3: मित्र अनि रेडियो एलम्बु हल युनिटलाई नै शुभरात्रि मिठो निद्रियो कामना। अनि आज विशेष जन्मदिन परेको छ साथी योगेन इमाङ लिम्बु, उहाँलाई जन्मदिनको ढिलो भए पनि एकदम शुभकामना भन्न चाहे। निकै साथीहरूलाई शुभरात्रि सन्देश राख्नु पर्दाखेरि प्यारिनु अमिना सुनवार, अर्पल रोशनी, जेनुबान तावा, अनि त्यस्तै गरी राजेश गुलुङ, दिवस गुलुङ पीर्थक, इत्रम चौधरी, गगन तिरुथमा कान्छा, अनि हुनुहुन्छ मिता राज विरई काइला, रञ्जना बाइङ राई, मिना चामलिङ, हिर्सु चामलिङ, प्रतिमा श्री लगायत साथीहरू त धेरै धेरै हुनुहुन्छ। नाना भूमिका राई, गुप्तान याम्पु, छत्र याम्पु,
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो राज घले मगर हुनुहुन्थ्यो, सो उहाँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, अनि शुभरात्रि व्यक्त गर्न चाहे। र यति बेला हामी कमेन्ट तर्फ लाग्छौ, कमेन्ट गर्नुभएको छ साथीहरूको कमेन्टहरू हामी लिन चाहन्छु। अनि हेलो नमस्ते हजुर, सेवारो म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला लिम्बु ताप्लेझुङ घर भई हाल कुविदबाट भन्नुभएको छ। र रात्रिकालीन सन्देशमा आत्मीय साथीहरूमा हुनुहुन्छ सन्देश गुरूङ, निर्मला वानिम, सृजना विश्वकर्मा, खुसी यमुना विष्ट, अतीत अन्जान राई, त्यसै गरी सरोज राई तुम्छ, नम्रता शेर्पा, छेम निर्दोष, युक्त प्रसाद श्रेष्ठ, बान्तवा वसन्त श्रेष्ठ, अनि त्यसै गरी लेख्नु भएको छ कुमार प्रजा, ढकाल धर्मराज, अरूणा अरूण भण्डारी मुना मुखियाको लागि, अनि पूर्वीले आकाश राई, जीवन सुब्बा, अनि खड्ग सुब्बा, अमित किराद, अनि छत्र यम्फु, रमेश साम्पाङ, तिलक साम्पाङ, हर्पल रोशनी, विष्णु खनाल, अनि त्यसै गरी दीपराज वालिङ, पूर्वीले देवमान, अनि त्यसै गरी हजारमान राई, अभिरमान सुनुवा, टेक बहादुर पुमा, मिलन कार्की, अत्यन्त अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णमा शुभ सपनी सहित शुभरात्रि भन्नुभएको छ। कमला वानिमजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लास्तु फ्याफुल्ला जवनान बामुला हाई आइसिङ जुजु भन्नुभएको छ, कन्ट्रोल रूममा हुने राघव जुजुको लागि पनि सँगै मिठो सम्झना अनि मिठो निदरीको कामना। हेलम्बा एफएम सुनेर बस्नुहुने सबैजनाको लागि म मीडिया प्रेमी जनक लामा नुवाकोट जिल्लाको कुनै घर भई हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु फेसबुक अडियो लाइभ मार्फत। मजाले हजुरहरूको कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ मीडिया प्रेमी जनकजीलाई, विशेष धन्यवाद छ काठमाडौँबाट यति मिठो कमेन्ट गरिदिनु भएकोमा। तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि नमस्ते हजुर, सुन्दैछु पाँचथरबाट, कुमारी योङहाङ, गुड नाइट भन्नुभएको छ। कुमारीजीलाई पनि धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि गुड नाइट टु सम्पूर्ण फ्रेन्डहरूको लागि, इट्स मी विनिता बिनु सशङ्कर भन्नुभएको छ। विनिताजीलाई पनि धन्यवाद छ, शुभरात्रि मिठो निन्द्रको कामना सँगै मिठो सपनीको कामना छ तपाईँले पनि। अनि चाहना थापाजीले पनि गुड नाइट, सम्पूर्ण साथीहरूको लागि शुभरात्रि भन्नुभएको छ। चाहनाजीलाई पनि धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि यो नाइट प्रोग्राममा चाहिँ ब्याकग्राउन्ड म्युजिक अलिकति भएन है भन्नुभएको छ, पक्कै पनि हामीले यो कुराहरूलाई पनि मिलाउँदैछौँ। र त्यसै गरी लेख्नु भएको छ सम्पूर्ण घर परिवार जन प्यारो साथीहरूको लागि गुड नाइट अनि मिठो सम्झना भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो अविरल सुभाषजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, रात्रिकालीन नमस्कार, सुन्दैछु इटहरी दशबाट, साथीहरू सम्झिनु पर्दा सागर कुमार राई, राज घले मगर, दिनेश चौधरी, गगन तेह्रथुमे अनि त्यसै गरी विवश कुलुङ अनि शम्भु कटवाल, एलिसा लिम्बु, सुनिम चौधरी, कला लिम्बु, हरपल रोशनीको लागि अनि त्यसै गरी कला लिम्बु, हरपल रोशनी, प्रतिमा हरपल स्पर्शी, अस्मित बान्तवा, रैश्वरता पोखरेल, डिलो यम्फु, मनकुमारी कान्छी गुलुङ, सुमी कल्पना, फूलमाया मन्जु लगायत सबैजनाको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा। साथीलाई पनि मिठो सम्झना अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर उदयपुरबाट, शुभ नाम एकचोटि। हजुर निमा चामलिङ भन्नुभयो। हजुर अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि खानपिन गर्नुभयो त? हजुर हजुर एकदमै मेरो पनि भइसक्यो भन्नुपर्छ है। अनि सुनाइदिनुहोस् न तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ? हजुर हजुर शीतल शीतल मौसम छ है। हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ है। हामी एकदम सन्चै आरामै छु अनि तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। हजुर हजुर अनि आज भोलि दिनहरू कस्तो हुँदैछ नि तपाईँको? हजुर घर आइसी काम गर्दै दिनहरू बिताइराख्नु भएको छ है। हजुर हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। हजुर हजुर ओके साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, हाम्रो मिनाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ, नमस्ते दाई बुटवलबाट सुन्दैछ है त सबैमा मिठो सम्झना छ है भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ है। सुषमा छेत्री हुनुहुन्छ, सुषमाजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र त्यस्तै गरी अर्को साथीको कमेन्ट प्राप्त भएको छ, ह्याप्पी बर्थडे टु यु सर योगेन इमेहाङ लिम्बु भन्नुभएको छ, एण्ड नाइडु स्टेजमा दिलदुख किरियाको लागि सुरज तुम्स राई लगायत मिडिया प्रेमी अनि त्यसै गरी निमो शेर्पा, तीर्थ राई, राज घले मगर लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। सानु माया शेर्पाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, अन्तिम साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार, सुरजजी बोल्दै हुनुहुन्छ है? हजुर एकदमै, अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् यति बेलाको समयमा तपाईँ हुने ठाउँतिरको खबर कस्तो छ, मौसमको अवस्था के छ?
4: म बस्दै गरेको ठाउँतिरको मौसमको कुरा गर्नुपर्दा चाहिँ आज चाहिँ पानी नपरेको हुनाले हल्का गर्मी हो कि जस्तो, बाँकी त समग्र ठिकै छ भन्नु त।
0: ए हजुर हजुर, अनि आज ड्युटीमा जानु भयो कि भएन नि?
4: हजुर म ड्युटीमै छु, मेरो सबै राति ड्युटी हुन्छ।
0: ओके हजुर हजुर पक्कै पनि अब हामी हुने ठाउँतिर चाहिँ यति बेला पानी परिरहेको छ, सिमसिम पानी परिरहेको छ। अब दुई दिन जति भयो मजाले लगातार पानी परेको छ, समग्रमा ठिकै छ नेपालतिर चाहिँ है।
4: कस्तो शीतल होला है
0: हजुर यति बेला त एकदमै आनन्द छ, मजाले शीतल छ मौसम, मजाले पानी परिरहेको छ। अरू बेला त यो रातिको समयमा पनि बेसरी पानी पर्थ्यो तर अब आज भोलि चाहिँ अलिकति आनन्दै छ, मजाले पानी परेको छ, सो कारणले शीतल नै छ भनौ न है। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। यो रातिको समयमा पनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले।
4: हुन्छ आजको मेरो रात्रिकालीन सन्देश म त हजुर लगायत एलम्बु एफएम पार्टीलाई धेरै धेरै सम्झना अनि गुड नाइट शुभ सपना लिन भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि
4: स्वागत भन्न चाहे अनि त्यस्तै गरेर नाम लिनु पर्दछ
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो सुरज राई तुम्छा हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद छ यो रातिको समयमा कल गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। अनि गुड नाइट सम्पूर्ण साथीहरूको लागि, शुभरात्रि म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। जीवन विकजीलाई पनि धन्यवाद। अनि हेलो नमस्ते म पनि प्रोग्राम सुन्दैछु फेसबुक पेजबाट सबैलाई गुड नाइट। अनि मखमली दिदीको लागि धेरै सम्झना मिठो माया भन्न चाहन्छु भन्नुभएको छ। सुकुमाया वाई तामाङ हुनुहुन्छ, सुकुमायाजीलाई धेरै धेरै धन्यवाद छ है। अनि शुभरात्रि। अनि हेलो दाई के छ खबर, सन्चै हुनुहुन्छ, खाना खानु भयो त? म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट। नाइडु विशेष गर्नुपर्दा हजुर लगायत सम्पूर्ण साथीहरूको लागि मिठो सम्झना भन्नुभएको छ। सबिना तामाङ दोङ हुनुहुन्छ, सबिनाजीलाई पनि धन्यवाद छ। अनि अन्तिम कमेन्ट छ, गुड नाइट टु अल, मिस यु माई फ्रेन्ड भन्नुभएको छ। बाराहा पोखरी रम्मे उमेशजीलाई पनि धेरै धेरै धन्यवाद छ। उमेशजी तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना। अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। कल लागेन, कल उठेन भनेर उदास भने कहिले पनि नहुनुहोला, भोलिको बसाइमा कल अवश्य लाग्ने र कल उठ्नेछ यही कामना व्यक्त गर्न चाहन्छु। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो रातिको समयमा हामीलाई फेसबुक पेजबाट मिठा मिठा अनि रमाइला रमाइला ती एकदमै मन छुने कमेन्टहरू गर्नुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो रातिको समयमा एक घण्टाको अवधिभर हामी सँगसँगै सहयात्रा गर्नुहुने, प्रोग्राम सुनेर भरपूर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई मनैदेखि नै हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको यस्तै यस्तै माया साथ सपोर्ट पाइराखौँ हामी यही अपेक्षा गर्दछ। सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार, शुभरात्रि।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 4 गते सोमबार, आषाढ शुक्ल पक्ष षष्ठी तिथि, ईस्वी सन् 2026 जुलाई 20 तारीक, नेपाल सम्बत 1146 दिल्ला अथवा आज बिहान सूर्योदय 5:21 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:58 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। रूस युक्रेन युद्धमा ज्यान गुमाउने भाड़ाका सैनिकहरू मध्ये नेपालीको संख्या उच्च। कुलेश्वरमा गोली प्रहार गरी 3 लागू औषध कारोबारी नियन्त्रणमा। नेपाली कांग्रेसमा विभाजनको अवस्था। गोल मोल वाईवाई लगायतका 4 ब्राण्डका चाउचाउ गुणस्तरहीन, बिक्री गर्न नगर्न आदेश। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप सर्क्यो। विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुक रूसमै तेलको हाहाकार। र अर्जेन्टिनालाई हराउँदै 16 वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 12 बाहुने पाटी स्थित झुरुङ्गे पुलबाट एक युवकले खोलामा हाम फालेर बेपत्ता भएका छन्। चौतरा साँगाचोगरी नगरपालिका वार्ड नम्बर 1 स्याउलेका वीर काजी तामाङले हिजो पुलबाट नदीमा हाम फालेका हुन्। उनी सिन्धुकोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य शुरू गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्राप्त समाचारमा जनाएको छ। नेपाल चीन बीचको प्रमुख व्यापारिक मार्ग स्याप्रुवेशी रसुवागढ़ी सड़क अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको काममा रहेको छ। गत वर्ष चीनतर्फको लेन्दे खोलामा आएको बाढ़ीले सड़कका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुननिर्माणसँगै सड़कलाई 2 लेनमा विस्तार गर्ने काम भइरहेको छ। निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़कका धेरै स्थान हिलामे बनेका छन्। सड़क खन्ने चौडक पार्ने काम भइरहेको ले मालवाहक सवारी साधन सञ्चालनमा कठिनाई भइरहेको छ। विशेष गरी नेपाल चीन बीच आयात निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँगुरो तथा हिलोयुक्त सड़क पार गर्न निकै समस्या भइरहेको छ। र सोगरी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारिक नाका हो। दैनिक रूपमा सयौं मालवाहक सवारी साधन यही मार्ग हुँदै चीनको केरूङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्दछ। यही कारण सड़कको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै 2 लेनको आधुनिक सड़क निर्माण थालिएको हो। निर्माण सम्पन्न भएपछि स्याप्रुवेशी र सगरी सड़कमा दुईतर्फी सवारी साधन सहज रूपमा सञ्चालन गर्न सकिने, यात्रा समय घट्ने तथा मालवाहक ट्रकको आवागमन थप सुरक्षित र प्रभावकारी हुनेछ। यसले नेपाल चीन बीचको व्यापार, पर्यटन तथा रसुवागढ़ी नाकाको आपूर्ति व्यवस्थालाई समेत थप सहज बनाउने विश्वास गरिएको छ। रूसी सेनामा भर्ती भई युक्रेनमा जारी युद्धमा ज्यान गुमाउने विदेशीहरूमध्ये नेपालीको संख्या सबैभन्दा बढ़ी देखिएको छ। नेपालका परराष्ट्र मन्त्रीले संसदमा जानकारी दिए अनुसार रूसी सेनामा भर्ना भएका मध्ये असार महिनाको तेस्रो सातासम्म 131 जना नेपालीको मृत्यु भएको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हालसम्म रूसी सेनामा भर्ना भएका मध्ये 131 नेपालीको मृत्यु भएको, 95 जना बेपत्ता भएको र 9 जना युक्रेनीको नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ। रूस युक्रेन युद्धमा मारिएका मध्ये कम्तीमा 114 जनाको स्थायी ठेगाना खुलेको छ। तीमध्ये स्याङजाका 6 जना, धादिङ र रूपन्देहीका 5 जना, झापा र शंखुवासभा, नुवाकोट, गोर्खा, बाँके, सुर्खेत र कञ्चनपुरका 4 जना रहेका छन्। अहिलेसम्म उपलब्ध विवरणमा महोत्तरी र धनुषा घर भएका मृतकहरू 1-1 जना मात्र भएको खुलेको छ। मृतक मध्ये 39 जना ब्राह्मण क्षेत्रीय समुदायका, 31 जना मगर, 11 जना राई लिम्बु, 10 जना गुरूङ र 9 जना तामाङ समुदायका छन्। अन्य जातीय समूहका सदस्यहरूले पनि
युक्रेन युद्धमा ज्यान गुमाएका छन्। बीबीसीको जनगणना अनुसार युक्रेनमा रूसले पूर्ण स्तरमा आक्रमण गरेपछि रूसको पक्षमा लड्ने मध्ये कम्तीमा 3,589 विदेशीको मृत्यु भएको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले हिजो गोली प्रहार गरेर काठमाडौँको टेकुबाट तीनजना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्यूरोबाट खटिएका प्रहरीले प्रहार गरेको गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा उत्तर प्रदेश स्थित रूपडिया घर भएका 25 वर्षीय राज सोनी छन्। उनको दायाँ खुट्टाको घुँडामाथि र घुँडामुनि 2 राउण्ड गोली लागेको लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले बताउनु भएको छ। उनी आइतबार नै भारतबाट लागू औषध लिएर नेपाल आइपुगेका हुन्। उनको